0: अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यद्यपि यो रकम प्रारम्भिक अनुमान मात्रै भएकाले क्षति तथा नोक्सानीको विस्तृत विवरण संकलनपछि सम्मेलन गर्ने सरकारी अधिकारीहरूले बताउनु भएको छ। ठूलो क्षति भएकाले अहिले उद्धार तथा राहतका लागि वैदेशिक सहायता आइरहेकोमा पछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता चाहिने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। स्रोतको आवश्यकता आकलन गरेपछि त्यस सम्बन्धमा जानकारी गराइने उहाँले बताउनुभयो। दात्री सम्मेलनका लागि छलफल गर्दै सरकार शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार खोजी र राहत कार्यलाई कुनै पनि कसुर बाँकी नराखी अवरात्र तीव्र पारिरहेको बताउनु भएको छ। उहाँले उद्धार तथा पुनर्स्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने समेत स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 7514 जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको समेत जानकारी दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोन वार्ता, दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पत्रकार सम्मेलन गरी बाढ़ीग्रस्त क्षेत्रमा भइरहेको खोज उद्धार तथा राहत कार्यबारे पनि जानकारी गराइयो भने दाता सम्मेलनका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गृह कार्य समेत भइरहेको छ। भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढ़ी प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरिएको समेत प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। त्यस्तै राज्यका तीनवटै सुरक्षा निकायका 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको शनिबार शाहले जानकारी गराउनु भएको थियो। उद्धार तथा पुनर्स्थापना नतिजा नआएसम्म जारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यकै भरमा बस्ने, हिमालय टाइम्सले यो खबर छापेको छ। संसारका सबैभन्दा अग्ला हिउँले ढाकिएका टाकुराहरू मुनि जीवन बिताउनु सदियौंदेखि जोखिमपूर्ण नै छ, तर नेपाल र चीनको सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढ़ीले हिमालमुनि र नदी तटीय क्षेत्रमा बस्ने करोड़ौं मानिसहरूको भविष्यलाई झन धेरै अनिश्चित बनाइदिएको छ। नेपाल अग्ला पहाड़, गगनचुम्बी हिमाल र गहिरा उपत्यकाहरूको देश हो। यहाँका शक्तिशाली नदीहरूले भूगोललाई अझ कठिन बनाएका छन्। यस्तो रमणीय तर खतरनाक भूगोलमा गत साता जुन विपद आयो त्यसले सबैलाई स्तब्ध बनाएको छ। उत्तर नेपालको लाङटाङ लिरूङ हिमालबाट करिब 2,000 फीट चौडा ग्लेसियर हिमतालको एक विशाल हिस्सा अचानक भत्किँदा भोटेकोसीमा भयानक बाढ़ी आएको वैज्ञानिकहरूको निष्कर्ष निकालेका छन्। उपग्रहको विश्लेषण अनुसार हिउँ, पानी, लेदो, माटो र ठूला ढुंगाहरूको मिश्रण 7,000 फीटसम्म तल खसेको थियो। शुरूमा यसलाई भूकम्प ठानिएको थियो, तर पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे। तरल सिमेन्ट जस्तै बनेर आएको यो बाढ़ी साँगुरा खोचहरूबाट हुइकियो। यो खबरसँगै जलवायु परिवर्तन र हिमालको फेरिदो स्वरूप संकटको नयाँ धरा, यो समस्या केवल नेपालको मात्रै हो, पूर्व तयारी खै, चेतावनी, चुनौती र भविष्यको बाटो लगायत यी उपशीर्षकमा समेत खबरहरू छापिएको छ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यको भरमा बस्ने, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।

0: एसएस एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर गत बुधबार बिहान रसुवामा आएको आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको उच्च क्षेत्रमा पूर्व सतर्कता अपनाउन थालिएको छ सो क्षेत्रमा रहेका हिमताल र हिमालको अवस्था हेर्न ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत रूपमा निरीक्षण समेत शुरू गरिएको छ जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा रहेको हिमाल तथा साना ठूला क्षेत्रमा स्थलगत निरीक्षण शुरू गरिएको हो
3: रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुईवटा अध्यक्ष बुधबारको बाढ़ीपछि सम्पर्कविहीन छन् अध्यक्ष कैसाङ नुर्पु तामाङकै परिवारका सातजना बेपत्ता छन् पालिकाका पाँच कर्मचारी पनि हराइरहेका छन् गाउँपालिकाका कार्यालय र दुईवटा वडा कार्यालय पनि बगेका छन् पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन रहेको बताएका छन् प्रतिनिधि जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन राहत व्यवस्थापन विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ
2: भोटेकोशी बाढ़ीमा परिमृत्यु भएका आठजनाको शव पाल्पामा ल्याइएको छ विभिन्न स्थानमा फेला परेका पहिचान नभएका शव बिहिबार राति पाल्पाको तीन अस्पतालमा ल्याएर राखिएको हो जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा अस्पतालमा चारजना मिशन अस्पतालमा दुई र लुम्बिनी मेडिकल प्रभासमा दुईजनाको शव राखिएको छ
3: भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म 5,04,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ शुक्रबार साँझसम्म 4,38,00,000,00 रूपियाँ संकलन भएको थियो बाँकी रकम शनिबार थपिएको हो विभिन्न ब्याङ्क तथा व्यावसायिक संस्था सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो सहयोग रकम संकलन हुने क्रम जारी छ
2: मर्स्याङदी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बच्न मर्स्याङदी नदी किनारमा साइरन चढ़ान गरिएको छ पटक पटक बाढ़ीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्
3: रसुवा नुवाकोट धादिङ गोर्खा चितवन लगायत जिल्लामा आएको भीषण बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारी शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने भएका छन् पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यकारी परिषदको बैठकबाट पद अनुसार निश्चित रकम तलबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई पाँच बुधे निर्देशन दिनुभएको छ नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ 13 गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गरी सबै विश्वविद्यालयका उपकुलपतिलाई पाँच बुधे निर्देशन दिनुभएको हो
3: नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,250 थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ संघले रसुवा नुवाकोट धादिङ र गोर्खा लगायतका जिल्लामा बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगम मार्फत लक्षित वर्गलाई ग्यास सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बेस रेट अर्थात आधार दर गणना विधि परिमार्जन गरेको छ यो व्यवस्थाले बैंकहरूको आधार दर वृद्धि भई उनीहरूले कर्जामा लिन पाउने ब्याज दर समेत बढ्नेछ
3: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भएको विद्युत आयोजनाहरूबाट अझै 898 व्यक्ति सम्पर्कविहीन रहेका छन् रसुवा र नुवाकोटमा बाढ़ीले पुर्याएका 9 आयोजनाबाट 898 जना सम्पर्कविहीन भएका हुन्।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत मलेसियाका 55 नागरिक नेपाल चीन सीमामा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएपछि ठूलो चिन्ता छाएको छ बेपत्ता मलेसियाली परिवारका सदस्य र त्यहाँका राजा सुल्तान इब्राहिमले उनीहरूको सकुशल स्वदेश फर्काईका लागि प्रार्थना गर्दै प्रतीक्षामा छन् बेपत्ता हुनेहरूमा कतिपय नेपाली श्रमिकका रोजगारदाता समेत हुन सक्ने आकलन गरिएको छ
7: अब खेल र खेलाड़ीका खबर भदौ 10 गते बिहान अनपेक्षित रूपमा आएको बाढ़ीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकुद क्षेत्रले पनि नेपाली जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ राजनीतिक र कूटनीतिक क्षेत्रभन्दा पर रहेर विश्वका विभिन्न खेलकुद एरिनामा नेपालका लागि प्रार्थना श्रद्धाञ्जली र समर्थनका सन्देश सार्वजनिक भएका छन्
6: नदी जीवन र प्रकोप शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ हाम्रा बस्ती विकास भौतिक पूर्वाधार प्राकृतिक जोखिम लगायतका अनेक विषयवस्तु वर्तमानमा शोचनीय बन्न पुगेका छन् जीवनका यावत पक्षीय संघर्षदायी नै छन् हिमालमा हिउँ पहिरो पहाड़मा पहिरो नदी किनारमा बाढ़ीको प्रकोप समथरमा डुबानको समस्या अनि सबै हुँदाहुँदै पनि भूकम्पका झड्काले पनि अनेक विषयमा सोच्न बाध्य बनाएका छन् नदी जीवन हुन् विद्युतका स्रोत हुन् सिंचाईका माध्यम हुन् जसबाट हाम्रा आवश्यकता पूरा हुन्छन् यसैले त हाम्रो अस्तित्व पनि विद्यमान छ यदि नदी नहुने भए हाम्रा भरपर्दा पानीका स्रोत हराउँछन् जल संकटले खाद्य लगायत मानवीय अस्तित्वलाई नै धरापमा पार्न सक्ने हुन्छ नदीले नै समग्र पर्यावरणलाई जीवन्त बनाएका छन्
7: हिमचट्टान ताण्डवको दुष्प्रभाव शीर्षकमा डाक्टर गोविन्द टण्डन गोर्खापत्रमा लेख्नुहुन्छ विश्वव्यापी तापमान वृद्धि रोक्न विश्वव्यापी प्रयास नभए यस्ता ताण्डव दोहोरिनेछन् नेपालले आफ्ना तर्फबाट अनुगमन तयारी र सुरक्षित बसोबासको नीति कड़ाईका साथ लागू गर्नुपर्छ साथै अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको आवाज बलियो उठाउनुपर्छ विपदपछिको पुनर्निर्माणलाई केवल पुरानो अवस्था फर्काउने होइन अझ सुरक्षित र दिगो बनाउने अवसरका रूपमा लिनुपर्दछ
6: हवस् त काठमाडौँमा रेडियो नारायण 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार
8: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ
9: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ
8: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन

0: റേഡിയോ എൻ ആറിയാൻ 99.1 समय को ख्याल राखौ 6 बज्यो
1: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईबी बैंक सबैका लागि बैंक
2: डिस होम इन्टरनेट

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्म मार्फत पनि धेरै ठाउँहरूबाट प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ। युट्युबमा नेपाली नेटवर्क टिभीबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz समेत प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ र विशेष गरी यतिखेर रसुवामा आएको बाढी र त्यसको कहरका विषयमा हामीले तपाईँहरूलाई जानकारी गराइ पनि रहेका छौँ र विशेष गरी अहिलेको अवस्थामा जसरी रसुवामा बाढी आएको छ, त्यो बाढीले निकै ठुलो जनधनको क्षति भएको छ। अप्रत्याशित रूपमा आएको बाढीका कारणले गर्दाखेरि सरकारले समेत राम्रोसँग अलर्ट हुन पाएन। हाम्रा ती पूर्वानुमान प्रणालीहरू पनि त्यति धेरै सक्रिय हुन पाएनन्। चीनमा समेत यसले त्यति धेरै चीनले समेत यसलाई थाहै पाउन सकेन। त्यहाँ पनि निकै ठुलो हतातीको एउटा स्थिति बन्यो। त्यसैले गर्दाखेरि नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ, जसरी अब यो विनाश र यो प्रलयकारी महाबाढी आयो र यो बाढीबाट नेपालले अब के सिक्ने। यस्ता खालका धेरै बाढीहरू नेपालमा आज मात्र होइन, हिजोदेखि आउँदै गरेका थिए। भूकम्प नेपालमा आउँदै गरेको थियो। हाम्रा पूर्व तयारीका अवस्थाहरू र जलवायु परिवर्तनका कारणले आएका यी महाविपत्तिका अवस्थाहरूले गर्दाखेरि नेपालको पछिल्लो स्थिति निकै दयनीय र नाजुक बनेको छ। यतिखेर शवहरूको सङ्ख्या धेरै छ। शवको सङ्ख्या धेरै हुँदाखेरि शवलाई खाडलमा पुर्नुपर्ने बाध्यात्मक परिस्थिति यतिखेर सिर्जना भएको छ। शव बेर्ने प्लास्टिक हामीसँग छैन, त्यसका लागि भारतसँग गुहार माग्नुपर्ने एउटा परिस्थितिको सिर्जना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौँ। हिमालयको फेदमा बारम्बार चेतावनीको घन्टी छ। विनाशबाट पार सिक्ने, अझै भाग्यकै भरमा बस्ने भन्ने खालका विषयहरू यतिखेर जोडिएर आएका छन्। सुरुङमा फँसेकाहरूको उद्धार गर्न विदेशी टोली प्रभावित क्षेत्रमा गइसकेको छ। भोटेकोशी महाविपत्तिले निम्त्याएको यो स्थितिलाई सरकारले यसमा अलिकति ढिलाइ गरेको छ। आदरणीय श्रोता, यो ढिलाइ गर्न हुन्थेन किनभने भारत र चीनका तालिम प्राप्त गोताखोरहरू र सुरुङबाट पनि उद्धार गर्ने त्यो संयन्त्रलाई चाहिँ नेपालमा ल्याउनु पर्ने टाइममै समयमै ल्याउनु पर्ने एउटा परिस्थिति थियो, तर त्यो समयमा ल्याउन सकिएन। यसका कारणले गर्दाखेरि सुरुङमा फँसेकाहरू जीवित हुने आशा लामै समयसम्म अहिलेसम्म पनि रहिरहेको छ। त्यहाँबाट धेरै नागरिकहरू त्यहाँ पनि फँसेका छन्, धेरै मजदुरहरू त्यहाँ फँसेका छन्, जलविद्युतकामा कार्यरतहरू कर्मचारीहरू त्यहाँ फँसेका छन्। त्यसैले गर्दाखेरि सुरुङभित्र फँसेकाहरूलाई चाहिँ कसरी उद्धार गर्न सकिन्छ, त्यसका लागि पनि पहल गर्नुपर्ने आजको टटकारो आवश्यकता छ। र सुरुङमा देखिएको जुन दृश्य छ, त्यहाँ सुरुङको केही मिटरसम्म जुन लेदो जस्तो त्यो पदार्थ गेग्रान देखिएको छ, यो लेदो र यो गेग्रानका कारणले गर्दाखेरि निकै ठुलो एउटा समस्या सिर्जना भएको छ। आदरणीय श्रोता,

आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्नेछौँ. सुरुङभित्रको बाबमा फँसेकाहरूको चाहिँ तत्काल उद्धार हुन नसक्दाखेरिका समस्याहरू पनि धेरै छन्. दलदलका बीचबाट जीवितको खोजी यतिखेर भइरहेको छ. 675 शव फेला परेका छन्. 7514 जनाको उद्धार गरिएको छ. 2498 जना यतिखेर सम्पर्कविहीन छन्. अहिले पनि त्यहाँको स्थिति अलिकति अप्ठ्यारो रहेको भन्ने खबर हामीले प्राप्त गरिरहेका छौँ. आदरणीय श्रोता, यतिखेर तपाईँसँग कुराकानी गर्दै गर्दाखेरि नुवाकोटको विदुरमा बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला सङ्ग्रौलाले एउटा फेसबुक स्ट्याटस लेख्नु भएको छ. खोला एकदमै ठूलो भएर आएकाले सबैजना सुरक्षित स्थानमा जानुहोला. हामीले त्रिशुली आसपास विदुरको सिङ्गो गाउँलाई नै खबर गरेर सुरक्षित स्थानमा लाँदैछौ. धादिङ, गोर्खा, चितौन, रसुवा, प्लिज स्टे अलर्ट भनेर ज्वाला सङ्ग्रौलाले चाहिँ लेख्नु भएको छ. यो राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदले अहिले त्यहाँको खोला फेरि एउटा चेतावनी दिइरहेको छ, अलिकति बढ़िरहेको छ भन्ने खालको विषय पनि आएको छ. त्यसैले गर्दाखेरि खोलाको बहाव चाहिँ बढ़िरहेको भन्ने खबर आएकाले सबैजना चाहिँ सुरक्षित रहनुहोला. यो प्राकृतिक विपत्ति हो. यो प्राकृतिक विपत्तिलाई भन्न सकिँदैन, यो बाजा बजाएर आउँदैन. यो निकै ठुला घेग्रान सहित पानी सहित आउने एउटा स्थिति भएको नाताले गर्दाखेरि चाहिँ यो विपत्तिका बारेमा वा यो विपत्तिसँग चाहिँ सबैजना जुझ्नुको अन्य कुनै विकल्प छैन. यो विपत्तिसँग, महाविपत्तिसँग सबैजना चाहिँ एकजुट भएर लड्न सक्नु पर्दछ. त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौँ. पुनर्निर्माणमा मात्रै खर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ. धेरै तहस नहस भएको छ. धेरै संरचनाहरू, भौतिक संरचनाहरू तहस नहस भएका छन्. यो परिस्थितिले गर्दाखेरि अब सरकारले जुन किसिमले उद्धार र राहतको कामहरू गर्नुपर्ने हो, जुन तरिकाले अगाडि बढाउनु पर्ने हो, त्यो ढङ्गले चाहिँ काम गर्न सक्यो कि सकेन, जनताले सरकार भएको अनुभूति गर्न सके कि सकेनन्, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौँ. हेलिकप्टर देखेपछि जनताहरू अलिकति उत्साहित हुने गरेका छन्. सब राख्ने थैलोसम्मको अभाव भएको कुरा हामीले बताइ नै रहेका छौँ. पटक पटक रसुवा बाढेपछि मानवीय सङ्कट पनि छ. अब त्यहाँ चाहिँ विभिन्न किसिमका प्रकोपहरू, रोगहरूको पनि स्थिति आउन सक्ने, झाडापखालादेखि लिएर विभिन्न सरुवा संक्रमण रोगहरू लाग्न सक्ने पनि स्थिति छ. त्यसैले चितवनको जङ्गलमा धेरै शवहरू, करिब करिब 250 पहिचान हुन नसकेका शवहरूलाई त्यहाँ पुर्ने काम भएको छ. प्रधानमन्त्री राहत कोषमा 4,54,00,000 जम्मा गर्ने, दैनिक उपभोग्य सामान, निशुल्क बस तथा आवासको सुविधासम्मको व्यवस्था गरिएको कुरा पनि आएको छ. काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री राहत कोषमा 4,54,00,000 चाहिँ जम्मा गर्ने बताएको छ. खोजी सकिएको छैन, सबको यात्रा पनि रोकिएको छैन. सबैभन्दा पीडादायी अध्याय अझै बाँकी छ. धेरै शवहरू अझै भेटिन सक्ने एउटा परिस्थिति छ, किनभने सम्पर्कविहीन भएकाहरूको धेरैको सँग हताहती भएको हुनसक्ने भन्ने खालका आकलनहरू पनि आएका छन्. अब हामी आशा गरौँ, प्रे गरौँ, सुरुङभित्र फँसेकाहरूको चाहिँ उद्धार सहजै तरिकाले होस्. त्यो कारणले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ. छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ.

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: यो हो नेपाली रेडियो नेटवर्क
3: हर विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट
6: यतिखेर हामीसँग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं नेपाल सरकारका उपसचिव शान्ति महत जोडिनु भएको छ महतजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा हामी यहाँलाई स्वागत गर्न चाहन्छौँ नमस्कार गुड मर्निङ यसभन्दा अघि पनि हामीले कुराकानी गरेका छौँ महजी तपाईँ किनभने यतिखेर निकै ठुलो महाविपत्तिको सामना देशले गरिराख्नु परेको छ यहाँहरू लगातार काममा खटिनु भएको छ अपडेटमा हुनुहुन्छ अहिलेको सबैभन्दा पछिल्लो अपडेट के हो रसुवामा चाहिँ अझै के कति बेपत्ता छन् होइन कति जिल्ला चाहिँ प्रभावित भएको पछिल्लो स्थिति छ कतिजना सुरुङभित्र फँसेको छ आधिकारिक तथ्याङ्क के छ अहिले
7: अहिलेसम्मको तथ्याङ्क यो गत रातिसम्मको तथ्याङ्क हो यसमा चाहिँ रसुवाको जुन अस्ति 10 गतेको भोटे गोसी बाढी सम्बन्धी चाहिँ अब खोज राहत उद्धार सम्बन्धी अपडेट नै छ विशेष गरी अब यहाँले भन्दाखेरि धेरैवटा नै जिल्लाहरू प्रभावित भइसकेका छन् यो तनहुँ नवलपुर पूर्व पश्चिमसम्म पनि र अझ त्योभन्दा तल तलसम्म पनि लासहरू धेरै नै भेटिएको पनि यहाँहरूलाई जानकारी छँदैछ अब मैले मानवीय क्षतिको कुरा गर्दाखेरि हिजो रातिसम्मको सब फेला परेको 675 जनाको लास फेला परेको छ त्यसमा सबैभन्दा बढी चितवनमा फेला परेको छ भने अरू समग्र रूपमा अब त्यसपछि सेकेन्ड चाहिँ नवल परासी पूर्वमा 165 यसरी हामीले जुन डेटा नै पब्लिस गरिसकेका छौँ अब सम्पर्क बिनको कुरा गर्दाखेरि सम्पर्क बिन त हामीले खास अझै पनि एक्ज्याक्ट डेटा त भन्न सक्ने अवस्था छैन तैपनि विभिन्न जुन त्यो रसियामा रहेका कार्यालयहरू त्यसपछि जस्तै नेपाली सेना नेपाल प्रहरी भन्सार अध्यागमन लगायतका अनि हाइड्रो पावरहरूमा त्यसपछि वित्तीय संस्थाहरू र जस्तो त्यहाँबाट जिल्ला प्रशासनबाट प्राप्त जानकारी त्यहाँ जहाँ ती पाउनुभयो आफन्त हराएको भन्ने र त्यो सँगसँगै विदेशी पर्यटकहरूको समेत संख्यालाई जोड्दाखेरि अहिले 2500 भनौँ न अब डेटा र 2498 छ मैले अघि पनि भने यो एक्ज्याक्ट चाहिँ नहुन सक्छ मिसिङको संख्या थपघट हुन सक्छ बढ्न पनि सक्छ करिब 2500 जतिको छ
6: सम्पर्क विहीन भएको अवस्था भनेको 2500
7: करिब 2500 छ हाम्रो हिजोको डेटामा 2498 छ तर मैले अघि पनि भने यो चाहिँ अझै एक्युरेट चाहिँ होइन एक्युरेट डेटा त अब बिस्तारै अपडेट हुँदै जान्छ अब हामीले मिसिङको ठिक छ घाइतेहरूको संख्याको कुरा गर्दाखेरि अहिलेसम्म 219 चाहिँ घाइते हुनुहुन्छ जसको केही चाहिँ डिस्चार्ज भएर जानुभएको छैन केही चाहिँ अन्य विभिन्न अस्पतालहरूमा उपचाररत हुनुहुन्छ
6: रेस्क्यु कति जति भयो
7: रेस्क्युको कुरा गर्दाखेरि चाहिँ सबैभन्दा अहिले अलिकति हाम्रो रेस्क्युको संख्या चाहिँ अब नेपाल सरकारको नेपाली सेनाको हेलिकप्टर र निजी हेलिकप्टर पनि धेरै नै परिचालन भइराखेको छ र त्यो अनुसार हामीले 10 गते सुरुको घटना भएको दिनदेखि हिजोसम्मको अपडेटमा चाहिँ 7514 विदेशी र नेपाली गरी जुन चाहिँ नि ग्राउन्ड रेस्क्यु र एयर रेस्क्यु गरेर 7514 रेस्क्यु गरेका छ त्यहाँमध्ये विदेशीहरू चाहिँ 227 हुनुहुन्छ हेलीबाट उद्धार गरिएको र अस्तिको र हिजोको दिन गरेर चाहिँ जुन यो हाइड्रो पावरको सुरुमा अलिकति समस्या नै थियो त्यहाँबाट निकाल्नको लागि अझै पनि थिए हाइड्रोको त्यो सुरुङभित्र चाहिँ भर्खरै अब खन्ने काम ड्रिल गर्ने काम सुरु भएको छ हिजो त्यो गरेर चाहिँ सुरुङभित्रको चाहिँ 191 अस्ति र हिजो 88 गरेर 279 जना चाहिँ हेलीबाट उद्धार गरिएको छ भने अझ जारी छ त्यो आज पनि त्यो काम जारी नै हुनेछ।
6: अब अहिलेको यो पछिल्लो तथ्याङ्कले चाहिँ सुरुङमा फसेकाहरू के कति हुन सक्छन् र उहाँहरूको चाहिँ जीवितै उद्धार गर्ने सम्भावना चिनियाको टोली पनि तालिम प्राप्त टोली नेपालमा आइसकेको भन्ने खालका पनि खबरहरू आएका छन् यो के हो म्याम?
7: यस्तो छ अब पहिला चाहिँ अब अलिकति यो चिनिया हाइड्रोको कुरा गर्दाखेरि चाहिँ अलिकति त्यो हाइड्रो अब अरू पनि छन् त पहिला चाहिँ कस्तो हो भन्दा पहिला बाहिर देखेका अलिक सहज रूपमा निकाल्न सकिने उद्धार गर्न सकिने ठाउँहरूको गर्दै गएर अहिले चाहिँ त्यो सुरुङहरू पनि पुरिएको लेदर डेब्रेजहरूले पुरिएको र त्यसमा ड्रिल गरेर भित्रै निकाल्नु पर्ने अहिले त झन् अलिकति अक्सिजनै पनि ड्रिल गरेर अक्सिजन पनि पठाइसकेको भन्ने पनि जानकारी छ। अनि त्यही भएर अब हामीले अहिले अलिकति अप्ठ्यारो ठाउँ भएकाहरूको पनि गरिरहेका छौँ। पहिला चाहिँ हेली पनि जस्तो अलिकति समस्या कस्तो भयो भन्दा यो रसुवापल्ली माथि साइडहरूमा चाहिँ हेली पनि लान नसक्ने जस्तो बढी हावाको वेग त्यहाँको मौसमले गर्दाखेरि हाई क्यापेसिटीको हेलिकप्टर लान नसकेको र सानो सानो लाँदाखेरि चाहिँ 8-10 पाँच सातजना त्यस्तो मात्र ल्याउन सकेको भएर त्यतिको मात्र क्षमताको हेली जान सक्ने ठुलो जान नसक्ने समस्याले गरेर पनि धेरै उद्धार गर्न नसकेको यति पटक थियो भने अहिले नेपाल सरकार अहिले चाहिँ अब अलि अगाडि नै यो जति हल्ला भए अनुसार पछिल्लो अवस्थामा विदेशी सहयोग आएको भन्ने त्यस्तो होइन इन्डिया र चाइनाकाले चाहिँ अब पहिलादेखि नै सहयोग गरि नै राख्नु भएको छ। अहिले हिजो पनि चाइनिज रेस्क्यु टिमहरू आएर उहाँहरूले धेरै रेस्क्यु पनि गरिराख्नु भएको छ। अब
6: एउटा कुरा के छ भने नि जस्तो उद्धारमा यति धेरै समय लाग्यो बाढी आएको चार दिनपछि पनि कतिपय सुरुङमा पूर्ण रूपमा पुग्न सकिएन तत्कालीन बेला चाहिँ रेस्क्यु टिम वा जनशक्ति हामीसँग चाहिँदैन अन्य मात्रै सपोर्ट दिन्छौँ भनेर चाहिँ सरकारले भनिसके पछाडि यसलाई ढिला गर्न हुन्थेन भनेर पनि एक किसिमको आलोचना भइरहेको छ। यो समय लाग्नुको कारण चाहिँ के हो?
7: यस्तो छ अब हामीले चाहिँ पहिला चाहिँ कसरी पनि यहाँहरूलाई बुझौँ भन्दा हामीलाई फर्स्टमा चाहिँ हामीले जब जति थाहा पायौँ त्यो अनुसार हाम्रा सबै आफ्नो नेपालका सबै संयन्त्रहरू चाहिँ एकदमै तुरुन्तै परिचालन भइसकेको हो। त्यसमा चाहिँ जस्तो रसुवाको केसमा चाहिँ के भयो भन्दा एक्ज्याक्टली हामीले त्यहाँ कति नोक्सान भएको छ कति मिसिङ भएको छ भनेर पूर्वानुमान गर्न चाहिँ अलिकति आङ्कलन गर्न पनि अलिक गाह्रै भएको थियो किन भन्दा यहाँहरूलाई सबैलाई थाहा छ त्यहाँ भएको सबै सरकारी भवनहरू जस्तो सेक्युरिटीहरू जसले चाहिँ हामीलाई सूचना दिनु पर्थ्यो जो चाहिँ रेस्क्युमा नै खटिनु पर्थ्यो उहाँहरू आफै नै सबै विपदमा पर्नुभएको छ। अहिले नै 45 सेनाको 26 नेपाल प्रहरी र 13 सशस्त्र प्रहरी जो चाहिँ त्यहाँ रसुवामै विशेष अवस्थित हुनुहुन्थ्यो निकायहरूमा उहाँहरू सबै नै मिस भएको अवस्था छ। त्यो भएको भएर पनि त्यो जसले रेस्क्यु गर्ने र सूचना दिनुपर्ने थियो अर्को स्टेसनहरू पनि त्यहाँ 6 भन्दा बढी स्टेसनहरू हाइड्रोलोजिकल स्टेसनहरू चाहिँ त्यो ठुलो फ्ल्यास कर्डले चाहिँ पहिलो दिन नै बगाइसकेको थियो त्यही भएर रियल टाइम डेटा आउनु पनि हामीलाई समस्या थियो। यो समस्या र चुनौतीको बावजुद पनि हामीले नेपाल सरकारले धेरै नै काम गरिरहेको छ कुनै पनि कसर छोडेको छैन र विदेशीको कुरा गर्दाखेरि हिजो परराष्ट्र मन्त्रीजीले पनि भनिसक्नु भएको छ हामीले त्यहाँको ठुलो खालको छ सपोर्ट चाहिन्छ भन्ने अनुमान भइसकेपछि चाहिँ हामीले विदेशी सहयोग आवश्यकता अनुसार निर्णय गरेर उहाँहरूलाई के केटी दिइसकेका छौँ उहाँहरू आइ पनि सक्नु भएको छ गरि पनि राख्नु भएको छ। अब राहतै केसमा त सुरुमै इन्डियाले सुरुकै दिनदेखि नै पठाउन थालिसकेको हो। अब रेस्क्यु केसमा चाहिँ के हुन्छ भन्दा सुरुमै सबै अहिले आङ्कलन पूर्ण रूपमा नभइकन विदेशी सहयोगहरू फ्याक्टर ल्याउन पनि अब विविध कारणहरू छ यसमा होइन त्यो कारणले पनि गभर्मेन्टले कुन देशलाई सिजिबिलिङ रेस्क्युलाई कुन नदिने भन्ने पनि हुन्छ। जस्तो अहिले नै पनि हाम्रै हजुरलाई भन्दाखेरि हिजै पनि 30 काठमाडौँबाट र त्यहाँबाट नेपाली सेनाकोमा 68 उडानहरू चाहिँ जिल्ला टु जिल्ला भएको छ। त्यसले गर्दा चाहिँ यो माथि आकाशमा पनि एयर ट्राफिकहरू धेरै हुने त्यसो गर्दाखेरि अब तुरुन्तै फेरि विदेश मोबिलाइज गर्नलाई पनि अब पहिला आफ्नो एक्चुअल सपोर्ट चाहियो हो कि होइन भन्ने कुरा पनि हुन्छ। तर यति भन्दै गर्दाखेरि हामीले ढिला गरेर सहयोगमा आएको चाहिँ होइन
6: एउटा मजी यो सुरुङभित्र फसेको संख्या चाहिँ यो फरक फरक आइरहेको छ अहिलेसम्म पनि यो किन यकिन हुन सकिरहेको छैन ठ्याक्कै संख्या भन्ने छैन सुरुङभित्र अहिलेसम्म रहेको अब
7: होइन त्यो त यस्तो छ अब मैले आधिकारिक निकायबाट बोल्दाखेरि त मैले हावाजारी संख्या भन्ने कुरो हुँदैन होइन अब त्यहाँ चाहिँ सुरुङभित्र मैले अघि पनि भनिसकेँ कति सुरुङको त उद्धार पोइन्ट कहाँ छ, कहाँबाट खनेर ड्रिल गरेर काँडा सुरु गर्ने भन्ने नै समस्यापूर्ण थियो। र अहिले अहिले चाहिँ अब अन्य क्षेत्रमा गरेर त्यहाँ पनि जहाँ बढी अप्ठ्यारो जान अप्ठ्यारो थियो, अहिले यहाँहरूले धेरै भिडियो पनि हेर्न सक्नुहुन्छ। आफूलाई नै घाँटी घाँटीसम्म आएर पुरिदासम्म पनि उहाँहरूले कोसिस गरिराख्नु भएको छ, त्यो त्यति हामीले यहाँबाट हेरेर त्यति सहज छैन। त्यो भएको भएर त्यहाँभित्र पनि एक्ज्याक्टली यति भन्न सक्ने हाम्रो आधिकारिक निकायबाट अनुमान गरेको तथ्याङ्क हामीसँग छैन।
6: अब कतिपय परिवारहरूले चाहिँ आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने जान्न पनि खोजिरहेका छन्, परिवारलाई नियमित र आधिकारिक सूचना दिने त्यस्तो संयन्त्र प्रभावकारी हुन सकेका छ यो बिचमा?
7: यस्तो छ, यहाँले भनेको जस्तै हामीले हामीले धेरै विषयहरू चाहिँ हामीले आफ्नो वेबसाइट र फेसबुक पेजमा चाहिँ निरन्तर अपडेट गरिरहेका छौँ। हामीले सम्बन्धित सिडिओ कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, यसमा जुन हस्पिटलहरूमा ल्याएर उपचार गरेका विषयमा स्वास्थ्य मन्त्रालयहरू, नेपाल प्रहरी, नेपाली सेनाबाट डेटाहरू अपडेट लिएर हामीले अहिलेसम्म कतिको उद्धार गरियो, डेड बडीहरू कति छन्, यो उद्धार गरेर ल्याएकाहरूको कुन कुन हस्पिटलमा उपचार भइराखेका छ, उहाँहरूको विशेष गरी नामसहितको अनि सेल्टरहरू कहाँ कहाँ छन् भन्ने लगायतका विषयमा, र अहिले थप अपडेट चाहिँ नेपाल प्रहरीले चाहिँ जति सबहरू फेला परेका छ त्यो मध्ये केही सबहरूको करिब 400 जति सबहरूको चाहिँ उहाँहरूले 300 देखेको छु मैले, करिब 400 जति उहाँहरूले चाहिँ पिक्चर सबको पिक्चर सहित चाहिँ आफ्नो वेबसाइटमा अपलोड गरिसक्नु भएको छ। त्यो लिङ्क हामीले प्राधिकरणको वेबसाइट र फेसबुक पेजमा पनि सेयर गरेका छौँ, जसबाट केही मानिसहरूले आफ्नो आफन्तको पहिचान गरेर नेपाल प्रहरीसँग अनुरोध पनि गरिसक्नु भएको जानकारी पनि प्राप्त भएको छ। तर हामीले सकेसम्म सूचनाहरू चाहिँ जति सक्दो अपडेट गर्ने कोसिस गरिरहेका छौँ।
6: अब अहिले चाहिँ यो तालमाथि फेरि जमेको कुरा र ताल फुट्ने जोखिमका कुराहरू, म अहिले यो सञ्चार माध्यमदेखि लिएर केही सामाजिक सञ्जालतिर राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरूले अपडेट गरेको देखेका थिएँ, फेरि खोलाको बहाव बढ्न सुरु गरेका छ, तपाईँहरू सतर्क रहनुहोला भन्ने खालका पनि इन्फर्मेसनहरू आइरहेका छन्। माथिको अवस्थिति के छ भनेर केही कोर्डिनेसन भयो चिनियासँग वा चाहिँ हाम्रै संयन्त्रले केही काम गर्यो अहिले यो बिचमा?
7: यस्तो छ, हिजो अस्तिको एकचोटि चाहिँ माथिको जुन ताल फर्मेसन भएको छ अहिले, जुन अस्ति अहिले घटनाले त्यो बाढीको घटनाले चाहिँ जब यो हिम पहिरोबाट तल ताल क्रिएट भएको छ, त्यो ताल चाहिँ नि बिस्तारै भरिँदै गएको र त्यहाँबाट चाहिँ लिक भएर, पानी लिक भएर चाहिँ सामान्य अवस्थाभन्दा अलिकति पानीको बहाव बढेको भन्ने नै थियो। त्यो चाहिँ त्यति आत्तिहाल्नुपर्ने अवस्था छैन भनेर सम्बन्धित विज्ञहरूले, डिएचएमले पनि भन्नुभएको थियो, र हिजोसम्मको अवस्था हेर्दा चाहिँ अस्तिको भन्दा पनि अलिक कम भन्ने थियो। तर आज बिहान करिब 5:45 बजीतिर मैले पनि सूचना पाए अनुसार चाहिँ अहिले नेपाल प्रहरी जुन रसुवाको नेपाल प्रहरी जिल्ला प्रहरी कार्यालयले दिएको सूचना अनुसार चाहिँ अहिले केही बाढीको बहाव बढेको र बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने खालको, यो अब मैले अपुष्ट भनौँ होइन,
6: होइन कि सामाजिक सञ्जालमा चाहिँ त्यहाँ भएका नागरिकहरूले लेखिरहेको स्थिति छ,
7: यो चाहिँ डिएसएमले पनि हामीसँग सेयर गर्नुभएको छ, त्यही नै हो अहिलेसम्म मैले जानकारी। तर त्यसमा उहाँले भन्नुभएको छ यो ठुलो चाहिँ होइन, केही मात्रामा चाहिँ के अरे बहाव पानीको तह अलिकति बढेको देखिएको छ, सतर्कता त अप्नाउनु पर्छ नै, तर त्यो ठुलो बाढी चाहिँ आएको छैन भन्ने खालको सूचना।
6: अब दिन बित्दैछन्, करिब 10 गतेदेखि अब 14 गतेसम्म आइपुग्दाखेरि केही समस्याहरू, केही साहसिक कामहरू र नागरिकहरूलाई उद्धार गर्ने, त्यहाँ फँसेकाहरूलाई चाहिँ निकाल्ने काम चाहिँ नेपाल सरकारबाट राम्रै भइरहेको छ, त्यसको प्रशंसा पनि भइ नै रहेको छ, तर अब आजदेखिका निर्णायक कामहरू चाहिँ कसरी अगाडि बढ्छन् भन्ने के छ?
7: अब यस्तो छ, हामीले एउटा निर्णायक काम भनेको मैले अघि यहाँहरूलाई भने, एउटा सुरुङमा फस्ने चाहिँ हामीले सुरुङभित्र फसिरहनु भएको जस्तो प्रहरीहरूको उद्धार नै छ हाम्रो सबैभन्दा प्रायोरिटीमा एक नम्बरमा भने, अर्को नम्बर भनेको जुन माथिपट्टि यो अलिकति हाइटमा अझै पनि जङ्गलतिर पनि रेस्क्यु गर्नुपर्ने कोही हुनुहुन्छ कि भनेर, जुन हेलीबाट बढी हावा त्यहाँ चाहिँ बढी वाइन चाहिँ फ्लो हुने भएर हेलिकप्टर पनि राम्रोसँग जान नसकेको कुनै ठाउँ गई पनि राखेको छ साना हेलिकप्टर त, त्यहाँ पनि अझै हेर्ने हिजो पनि रेकी गरिसकेका छन् त, कति ठाउँमा छैन भन्ने विषय, आज जहाँ जति जे जति बाँकी हुनुहुन्छ त्यो ठाउँको रेस्क्यु नै हो एक नम्बरको प्राथमिकता भने, अर्को चाहिँ अहिले राहतका विषयहरू पनि त्यति नै हामीले अब हिजोसम्मको कुरा गर्दा करिब 40 ट्रकहरू खाद्य सामग्रीहरू चाहिँ सम्बन्धित प्रहरी जिल्लाहरूमा काठमाडौँबाट मात्र भएको छ भने सातवटा भन्दा बढी हेलीबाट पनि रिलिफका सामग्रीहरू पठाइसकेको छ। अब त्यसलाई चाहिँ हामीले अहिले चाहिँ अलिकति रसुवामा चाहिँ बाटो जान अप्ठ्यारो हुने भएको भएर यता नुवाकोटलाई बढी फोकस गरेर स्टोरेज गरेका थियौँ भने अहिले चाहिँ बिस्तारी अब हिजोदेखि नै रसुवातिर पनि वितरण कार्य चाहिँ सुरु भइसकेको छ भने अब अर्को म्यानेज गर्नुपर्ने अलिकति च्यालेन्जिङ विषय चाहिँ अब डेड बडीको पनि अलिकति च्यालेन्ज छ।
6: डेड बडीलाई त कता त्यहाँ जङ्गलमा पुरिएको कुरा पनि निकै व्यापक आइरहेको छ।
7: अहिले मैले पनि ठ्याक्कै उ त छैन, मैले भोलि हिजो पनि मैले जानकारी नै पाएको हो। त्यसमा चाहिँ चितवन जिल्ला प्रशासन कार्यालयले चाहिँ हाम्रो यो सब व्यवस्था सम्पन्न सम्बन्धी निर्देशिका र इन्टरनेसनल मापदण्ड अनुसार चाहिँ प्रक्रिया पुरा गरेर चाहिँ सबहरू चाहिँ डेडघाट त्यहाँको जङ्गलमा चाहिँ अहिले व्यवस्थित रूपमा पछि चाहिँ अब आफ्नो प्रभावित परिवार जो प्रभावितको परिवारहरू
6: हजुर। अब जाँदा जाँदै एउटा कुरा के बताइदिनुहोस् भने नि, यो जस्तो राहत र उद्धारको काम, राहतको काम अब किनभने बाँचेकाहरूलाई खाद्यान्न चाहिन्छ होइन, लत्ता कपडाहरूदेखि लिएर अब केही त्रिपालहरू, टेन्टहरू, साँझ बिहानको खानाहरू, त्यो चाहिने सम्भावना हुन्छ। तर धेरै राहतहरू सरकारले हेल्पलाइन प्रणालीबाट जाने भनिएको छ, तर कतिपयले सामाजिक सञ्जालमा पैसै उठाएर पनि आफू व्यक्तिगत रूपमा पनि सहयोग भन्दै गइरहेको र कता यो भनौँ न त्यो समान हिसाबले वितरण नहुने एउटा परिस्थितिको सृजना हुनसक्छ। नुवाकोटमा धेरै राहत थुप्रिया छ, तर धादिङमा पनि हिजो म सुन्दै थिएँ धादिङमा त्यति धेरै नपुग्ने स्थिति, अनि रसुवामा त झन् पुगेकै छैन भन्ने खालको पनि स्थिति छ। यसलाई चाहिँ तपाईँहरू कसरी लिनुहुन्छ, कसरी हेर्नु भएको छ?
7: यसरी छ सर। अब हाम्रो अहिले चाहिँ नि हाम्रो कार्यविधि अनुसार चाहिँ वन विन्डोबाट जाने नै भन्ने छ, जस्तो डुप्लिकेसन नहुने, काहीँ पाउनेले नपाउने, नपाउनेले पाइरहने भन्ने विषयहरू हुनसक्छ। त्यही भएर एउटा आधिकारिक निकायबाट कोअर्डिनेटेड म्यानरमा गयो भने चाहिँ सबैले न्यायिक रूपमा पाउँछन् भन्ने हो। तर अस्तिको यो चाहिँ कस्तो भन्दा यो नर्मल अवस्थाको बेलामा चाहिँ त्यो विषय हो, तर अहिले तत्काललाई यो घटना छ जुन चाहिँ अहिले धेरै नै ठुलो प्रभाव परेको छ। हामीले वन विन्डोबाट जाँदाखेरि पनि अलिक डिले हुन्छ कि भन्ने किसिमले के भनिराखेका छौँ भन्दा हाम्रो माननीय ज्यूले नि भन्नुभएको छ सर्कुलर गर्नुमा चाहिँ हामीलाई पनि त्यही विषय हाम्रो मेकानिजमले पनि त्यसरी नै गरेको छ। तर त्यो भन्दैमा हामीले एकदम हापाजारले जसलाई पाए त्यसलाई हामीलाई इन्फर्म नगरी स्वीकृति नलिक जहाँ पाए त्यहीँ जाने भन्ने चाहिँ होइन। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि राहत सङ्कलनको लागि चाहिँ भनेर त्यहाँ एउटा डिसिजन हाम्रो फ्ल्यासै गरिसकेका छ, सूचना आधिकारिक व्यक्ति सम्पर्क व्यक्ति भनेर उहाँहरूले चाहिँ कलेक्सन गर्ने अनि कुन प्रोसेसबाट जाने हो भन्ने कुरा उहाँले लिड गरिराख्नु भएको छ अहिलेको हकमा। र मैले अघि यहाँलाई भन्ने विषय चाहिँ अब अरू सङ्घ संस्थाहरूले दिन चाहनुहुन्छ, व्यक्तिले दिन चाहनुहुन्छ भने पनि उहाँहरूले चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क गर्ने, यहाँको हकमा यहाँबाट उता लाने हो भने, यदि उतै हो भने चाहिँ हाम्रो जुन नुवाकोटको बट्टारमा ब्यारेकमा मैथली ब्यारेकमा चाहिँ स्टोर गरेको विषयहरू छ त्यही ठाउँमा लगेर उहाँहरूले चाहिँ त्यो एउटा हाम्रो टिम छ जुन राहत मोबिलाइज गर्ने टिम, त्यो टिमलाई चाहिँ प्रोसेस अनुसार ह्यान्डओभर गर्ने र त्यही अनुसार चाहिँ स्थानीय पालिका र सिडिओको सम्बन्धमा वितरण गर्ने भन्ने छ।
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि र जानकारीका लागि धेरै धेरै धन्यवाद शान्ति महजी, नमस्कार। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव, प्रवक्ता एवं सूचना अधिकारी शान्ति महत। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: ईगो 12 खरी कथा 2083
4: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता
5: प्रथम पुरस्कार 2,00,000
4: द्वितीय पुरस्कार 1,00,000
5: तृतीय पुरस्कार 60,000
4: टाइटल स्पोन्सर इगो
5: अ कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा
4: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
5: नासा सिक्युरिटिज
4: सिटी एक्सप्रेस मनी ट्रान्सफर
5: युनाइटेड अजोर इन्सुरेन्स
4: यति एयरलाइन्स
5: वेदालय
4: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट
5: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
4: कथा पठाउनका लागि barkharibooks@gmail.com
5: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते
6: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
7: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
6: जे पाए त्यही खालास अनि रोगले समात्ला
7: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
10: यो हो नेपाली रेडियो नेटवर्क
11: हर विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई ब्याङ्क सबैका लागि ब्याङ्क
12: दिस होम इन्टरनेट
13: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ भट्टराईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
14: धन्यवाद खेमजी
13: अब नेपालमा आएको यो महामारी महाविपत्तिमा चाहिँ नेकपा एमाले कहाँ छ तपाईँहरू के गर्दै हुनुहुन्छ यो विपत्तिको लागि
14: सबभन्दा पहिला त म यो भोटेको सीमा 10 गते आएको अकल्पनीय अप्रत्याशित जुन बाढी हो त्यसले मुलुकको एउटा दैनिकीमा असाध्यै ठुलो गम्भीर प्रभाव पारेको छ त्यसबाट चाहिँ धेरै ठुलो सङ्ख्यामा जनको क्षति भएको छ धनको त्यत्तिकै क्षति भएको छ एकदमै अपूरणीय क्षति भएको छ भन्दा फरक पर्दैन यो प्रकारको क्षतिबाट आफ्नो जीवन समाप्त पार्न बाध्य हुनुभएका सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु अहिले पनि आफ्नो परिवारको सदस्य बेपत्ता भएको अनि खोजबिनका लागि पनि यत्रो दिन रोदन गर्दा पनि कहीँ कतै पत्ता नलागेको यो भयानक खालको जुन दुर्घटना भयो यसबाट चाहिँ शोकाकुल बन्नुभएका सम्पूर्ण नेपालीहरूप्रति म गहिरो संवेदना व्यक्त गर्न चाहन्छु र यो दुःखद घडीमा राज्यको तर्फबाट पार्टीहरूको तर्फबाट नागरिकहरूको तर्फबाट सबैको तर्फबाट जे जस्ता प्रयासहरू भइरहेका छन् त्यो सबै प्रयासहरूप्रति पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु आभारी व्यक्त गर्न चाहन्छु स्थानीय केन्द्र र प्रदेश सरकारले यो समस्याबाट जनतालाई उन्मुक्ति दिनका लागि समस्याहरू समाधान गर्नका लागि बेपत्ता नागरिकहरूको खोजबिन गर्नका लागि विस्थापितहरूलाई राहत वितरण गर्नका लागि जे जस्ता क्रियाकलापहरू भइरहेका छन् ती सबै अपूर्ण छन् अपुग्छन् तथापि पनि जे जस्तो प्रयासहरू ज जसले गर्नुभएको छ ती सबै स्थानीय सरकारप्रति पनि प्रदेश सरकार केन्द्र सरकारप्रति पनि म आभारी व्यक्त गर्न चाहन्छु जहाँसम्म तपाईँले नेकपा एमालेको प्रश्न गर्नुभयो यस्तो बेलामा चाहिँ खास गरी हामीले चाहिँ पार्टीको कुरा भन्दा धेरै माथि उठेर नै अलिकति सोच्नुपर्छ तर पनि नेकपा एमाले सुरुवातबाटै यो घटनामा असाध्यै चिन्तित छ सुरुमै हामी तत्काल बैठक बस्यो पार्टी केन्द्रीय सचिवालयको पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष आफै आउनुभयो र अध्यक्षता गर्नुभयो त्यसपछि हामी 11 गते नै पार्टी महासचिव शङ्कर पोखरेलको नेतृत्वमा हामी नुवाकोट पुग्यौँ। नुवाकोटमा चाहिँ म आफै पनि त्यो टोलीमा सहभागी भएको थिएँ। हामी त्यहाँ गएर त्यहाँको वस्तुगत अवस्था आफ्नै आँखाले हेऱ्यौँ। बाहिर बसेर कुरा गर्नु र आफैले हेर्नुमा अलिकति फरकै हुँदो रहेछ खेमजी। हामीले हेऱ्यौँ, अवलोकन गऱ्यौँ,
13: त्यहाँ स्थानीय पार्टी साथीहरूसँग
14: संवाद गऱ्यौँ र त्यसपछि चाहिँ हाम्रो तत्कालै भोलिपल्ट नै हाम्रो त्यही दिन युवा सङ्घको टोली नुवाकोट प्रस्थान गरेर चाहिँ माननीय क्षितिज थेबे युवा सङ्घको इन्चार्ज हुनुहुन्छ, अध्यक्ष महाराज गुरुङ लगायतको टिम गएर चाहिँ त्यहाँ हेऱ्यो, अवलोकन गर्यो र त्यसपछि फर्केर आइसकेपछि अहिले युवा सङ्घको टोलीले झन्डै 8-10 गाडी राहत सङ्कलन गरेर भोलि त्यहाँ प्रस्थान गर्दैछ फेरि त्यो टोली। त्यसपछि अर्को दिन 11 गते नै अनेरासुईको टोलीले चाहिँ केही सामानहरू लिएर गएर नुवाकोटमा चाहिँ सरकारी संयन्त्रसँग परामर्श गरेर केही त्यहाँको जिम्मेवार निकायलाई बुझाएर फर्किएको छ। त्यसै गरी चाहिँ भोलेन्टियर फोर्स हाम्रो पार्टीको 24 अन्तिमको जनसङ्गठन हो, त्यो जनसङ्गठनबाट चाहिँ पुष्प श्रेष्ठ त्यसको अध्यक्षको नेतृत्वमा चाहिँ राहत सामग्री लिएर चाहिँ त्यहाँ पुगिसकेको छ रसुवाघाटमा। त्यसै गरी अलिक बढी पीडा भएको रसुवाघाटमै अनेरासुईका पूर्व नेता प्रकाश पौडेल, अहिले एमालेकै उहाँ कार्यकर्ता हो, प्रकाश पौडेलजीको नेतृत्वमा पनि एउटा टिम त्यहाँ गएको छ, रसुवा गएको छ। यसरी हेर्दाखेरि चाहिँ नेकपा एमालेको सम्पूर्ण जनसङ्गठनहरूको तर्फबाट स्थानीय पार्टी कमिटी जस्तो कि नुवाकोटको पार्टी कमिटी अध्यक्ष बद्री मैनालीको नेतृत्वमा, इन्चार्ज केशव पाण्डेको नेतृत्वमा चाहिँ त्यहाँ क्रियाशील भएर सम्पूर्ण काममा चाहिँ खटिरहेको छ। रसुवामा चाहिँ हाम्रा स्थानीय जनप्रतिनिधिहरू माधव हरियालजीहरू, कैसाङ लामाहरू चाहिँ त्यहाँ स्थानीय स्तरमा व्यापक रूपमा चाहिँ लागिरहनु भएको छ। उहाँहरू स्थानीय सरकार प्रमुख पनि हुनुहुन्छ, त्यो नाताले पनि उहाँहरू त्यहाँ स्वाभाविक हो त्यहाँ खटिरहनु भएको छ। यस अर्थमा म के भन्छु भने धादिङको कुरा गरौँ या चाहिँ चितवनको कुरा गरौँ, जहाँ जहाँ पीडा छ, जहाँ जहाँ समस्या छ, त्यो समस्या भएका ठाउँहरूमा हाम्रो पार्टीको तर्फबाट स्थानीय स्तरमा अरू पार्टी जस्तै हामीले अरूभन्दा पृथक गऱ्यौँ, धेरै गरेका छौँ भन्ने मेरो दावी गर्न खोजे होइन। तपाईँले क्वेसनमै यो कुरा सोध्या हुनाले मात्रै यो कुरा
13: भने
14: हामी कुनै कुरामा पनि चुपचाप छैनौँ, सबै कुरामा एक्टिभली लागेका छौँ। आजै मात्रै पनि हामीले त्यहाँ गएको स्थलगत अवलोकन पश्चातको प्रतिवेदन, त्यो पनि सबै प्रभावित जिल्लाहरूको प्रतिवेदन हामीले चाहिँ लिएर आएका छौँ र त्यो प्रतिवेदन सहित आज फेरि 1 बजे पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा फेरि आज हामी बैठक बस्दैछौँ र त्यो बैठकपछि थप हामी योजनाहरू बनाउँछौँ।
13: होइन, अब एउटा कुरा कस्तो छ भने नि, हाम्रो त अब बाढी महाविपत्ति यो त एपिसेन्टर नै भएको छ, भूकम्प पनि त्यत्तिकै मात्रामा चाहिँ नेपालमा गइ नै रहन्छ, तर पूर्व तयारीको स्थिति अहिले हेर्नु त सबहरू चाहिँ खाल्डोमा गाड्नुपर्ने एउटा परिस्थिति बनिएको छ, हुन त यसलाई अन्तर्राष्ट्रिय मापदण्डकै रूपमा लिएको छ, यसको व्याख्या हुँदैछ, तैपनि प्लास्टिक समेत नपाइने स्थितिमा चाहिँ यो नेपालमा यो स्टक राख्ने कुरा, यो स्टोरेज गर्ने कुरा चाहिँ हिजोदेखि नै यो किन हुँदै आएन भने क्या, हामी किन यति चाहिँ
14: एउटा गम्भीर प्रश्न तपाईँले गर्नुभयो। वास्तवमा ठुला प्रकारका विपदहरू आइलागे भने विपद कहिले पनि बाजा बजाएर आउँदैन, विपद चाहिँ जहिले पनि हामी त्यो अकल्पनीय हुन्छ, अप्रत्याशित हुन्छ भन्ने सम्झिनु पर्छ र त्यो सामान्य नर्मल बेलाको व्यवस्थापनले विपदको त्यो विशिष्ट अवस्थामा काम दिँदैन। त्यस्तो अवस्थामा चाहिँ हाम्रो तयारी विशिष्ट प्रकारको नै हुनु पर्थ्यो, त्यो तयारी चाहिँ अलिकति कमजोर देखिएको छ हाम्रो देशमा। यो सबहरूको सन्दर्भमा पनि के हो भन्दाखेरि, कतिपय अप्ठ्यारो परेको ठाउँमा तपाईँले भने जस्तो चाहिँ वास्तवमा यसै गरी चाहिँ डिएनए लिइसकेपछि चाहिँ हामीले यो अन्त्येष्टि गर्ने पनि चलन त छ, तर पनि सामान्यतया आफन्तहरूलाई चाहिँ अलिकति केही न केही उहाँहरू अहिले त्यहाँ भौतारिरहनु भएको छ, प्रताडित हुनुहुन्छ। अस्ति हामीले त्यहाँ देख्यौँ, म आफै आफ्नै आँखाले देखेँ, मैले त्यहाँ स्थानीय समुदायहरूसँग मान्छेहरू खोजबिनको काली लाग्दो अवस्था, अरू जिल्लाबाट पनि थुप्रै मान्छेहरू त्यहाँ जानुभएको, आफन्तहरू बेपत्ता भएको, कस्तोसम्म चाहिँ भयावह अवस्था देखिन्छ भन्नुहुन्छ भने, बच्चालाई स्कुल पुर्याएर आमा वा बाउ वा चाहिँ दिदी दाजुहरू फर्केका छन्, त्यसपछि चाहिँ तपाईँको बच्चा बेपत्ता छ, घरका मान्छे यथावत छन्, एउटा समस्या. अर्को समस्या चाहिँ तपाईँको बच्चा एक्लै घर फर्कियो, बाँचेर हेड सरले चाहिँ त्यहाँ हतारमा चाहिँ सूचना गर्नुभयो बाँच्यो, यता घर आउँदाखेरि घरमा कोही मान्छे, घर पनि छैन, बाबुआमा पनि छैनन्. त्यस्तो मात्रै नभएर वारिपारी कस्तो भने सबै पुल भत्किएका छन् शिरदेखि पुछारसम्मका. अनि त्यसपछि चाहिँ वारीको बच्चा भारी पढ्न गएको छ, बच्चा पनि बाँचेको छ, बाबुआमा पनि बाँचेका छन्, तर पनि भेटघाट छैन, आउने जाने स्थिति छैन. यस्तो खालको चाहिँ तपाईँको अकल्पनीय प्रकारको घटना घट्यो. त्यसका लागि त पूर्व तयारी स्वाभाविक रूपमा त्यही प्रकारको नहोला भन्ने त सोचिँदैन.
13: सुरुङको निकाल्नका निम्ति तालिम प्राप्त छैनन्, त्यहाँ लेदो छ, गेग्रान छ, तपाईँले त्यहाँ भिडियो दृश्यहरूमा पनि हेर्नु भएको होला. अब चिनिया टोलीले कति उद्धार गर्छ, आज चार दिन भइसक्यो, सुरुङभित्रको कति नागरिक बेपत्ता छन् भन्ने सरकारसँग तथ्याङ्क छैन भन्दा यो निकै महाप्रलय आयो.
14: कस्तो भयो भनेदेखि तपाईँको अब यो प्रकारकै घटना होला भन्ने त सोचिएन. त्यस कारणले गर्दा पनि सुरुङभित्रको उद्धारको बारेमा त्यति धेरै चाहिँ नै पूर्व तयारी थिएन होला. अलिअलि केही विदेशबाट पनि केही प्राविधिकहरू आएका छन्, खास गरी सुरुङभित्र चाहिँ कोरियाको, चिनको, भारतको, जापानको, थुप्रै अरू देशका पनि त्यहाँ चाहिँ कामदारहरू फसेको देखिन्छ. हाम्रै नेपालीहरू पनि धेरै फस्नु भएको छ. स्वाभाविक त्यहाँ चाहिँ विशिष्ट प्रकारको टेक्निसियन आवश्यकता पर्छ, त्यसो भएर त्यही खालको म्यान पावर अरू देशबाट पनि ल्याउनु पर्ने बाध्यता छ. त्यो खालको विदेशीहरू उहाँहरू पनि चासोका साथ आउनु भएको छ उद्धारका लागि, तर पनि अब त्यतिले मात्रै पनि पार लागिरहेको अवस्था छैन. अब सुरुङमा चाहिँ त्यही प्रकारको लेदो पसेको भए कतिपय सुरुङमा मान्छे त्यहीँ नै पुरिसकेको स्थिति रह्यो. अब अलिकति मान्छे पुर्ने तहको होइन, अलिअलि मात्रै लेदो पसेको छ भने कतिपय मान्छेहरू जीवितै पनि हुनुहुन्छ त्यहाँ अहिले. ड्रोनबाट पनि ड्रोनभित्र पसाएर पनि हेर्ने प्रयास चाहिँ त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले गरिरहेको छ, त्यो देखिन्छ. अलिकति के हो भने ध्यान दिनुपर्ने कुरा चाहिँ सरकारको तर्फबाट अलिकति केन्द्रीकृत प्रकारको एउटा कमान्ड स्थापना गर्ने र त्यसको नेतृत्व चाहिँ अलिकति सिभिलियन प्रशासनले गर्ने, त्यो कुरामा ध्यान दिन सक्यो भने अलिक सहज हुन्छ. नेपाली सेनाको नेतृत्वमा छ, त्यहाँ चाहिँ ठुलो तारबार छ, सहज पहुँच छैन. मान्छेहरू बाहिर गेटमा यसो नाम टिपाउने, मेरो पनि फलाना हराएको छ भनेर टिपाउने बाहेक अरू केही गर्न सक्ने अवस्था छैन. त्यस कारणले गर्दाखेरि अलिकति त्यसलाई चाहिँ मान्छेहरूले कमसे कम पनि मेरो फलाना नाता, मेरो फलानु मान्छे हराएको छ, या चाहिँ मेरो फलानु गाउँको मान्छे हराएको छ भनेर सहजताका साथ सरकारको कुनै निकायमा जनताले भन्न पाउने सम्मको अवस्था चाहिँ अलिक सहज भइदियो भने धेरै राम्रो हुन्छ भन्ने त्यहाँ जाँदाखेरि हामीलाई अनुभूति भयो. म स्वयंलाई पनि त्यो अनुभूति भयो त्यहाँ देख्दाखेरि. त्यस कारणले गर्दाखेरि के हो भने सरकारी निकायका ठुल्ठुला मान्छेहरू त्यहाँ गएर त्यहाँको प्रशासनलाई, त्यहाँको सिडिओलाई, त्यहाँको डिएसपीलाई, त्यहाँको सुरक्षा निकायलाई अल्मल्याउनु या चाहिँ उनीहरूलाई इन्गेज, अब किनभने स्वाभाविकको मन्त्री गइसकेपछि सिडिओले त त्यहाँ चाहिँ पछ्याउनै पर्यो, सहयोग गर्नै पर्यो, त्यसले गर्दा अनावश्यक इन्गेज गराइराखेको अवस्था पनि छ. राहतका नाममा कतिपय सङ्घ संस्थाहरू काम देखाउनका लागि गएर कोअर्डिनेसन नगरिकन एक्कासी त्यत्तिकै काम गर्ने कुराले पनि त्यहाँ अवरोध सिर्जना गरेको छ. त्यसो भएको हुनाले चाहिँ के गर्नुपर्छ भने त्यो सिधा सिधी एउटै कमान्ड मार्फत चाहिँ त्यो हुनुपर्छ. त्यो सोझै प्रदेश वा चाहिँ स्थानीय सरकारसँग समन्वय गर्यो भने सबभन्दा राम्रो राह, सबभन्दा सजिलो त स्थानीय सरकारसँग समन्वय गर्यो भने राम्रो हुन्छ. त्यसो भएको हुनाले चाहिँ अलिकति कोअर्डिनेसनको समस्या त्यहाँ देखिएको छ राज्यको तर्फबाट, यद्यपि गरेको छैन.
13: गृहमन्त्री त अब त्यही गएर, सुरुङमै गएर गृहमन्त्रीले चाहिँ त्यहाँ होइन निकाल्ने इस्का भेटरदेखि लिएर त्यहाँ निकै ठुलो मेहनत गराउनु भएको छ नि त होइन.
14: होइन, त्यो एकदमै फेक कुरा हो. त्यो चाहिँ भारतको उत्तराखण्डको भिडियो, पहिला कहाँको भिडियो रहेछ, त्यो भिडियो हालेर चाहिँ उहाँ गृहमन्त्री हुनुहुन्छ भनेर अँध्यारोमा भिडियो खिच्दाखेरि त अनुहार देखिँदैन. मैले पनि त्यो भिडियो हेरेँ, त्यसको फ्याक्ट चेक गर्दाखेरि चाहिँ त्यो वास्तवमा हुँदै होइन रहेछ, उत्तराखण्डको भिडियो रहेछ. त्यो प्रकारका भिडियोहरू पोस्ट गरेर चाहिँ गृहमन्त्रीज्यू खट्नु भएको छ भन्ने कुरा चाहिँ त्यो गलत सूचना हो. त्यसले वास्तवमा राम्रो कुराको सरकारका लागि पनि राम्रो गर्दैन, त्यो पोस्ट गर्नलाई पनि राम्रो गर्दैन, स्वयं गृहमन्त्रीलाई पनि राम्रो गर्दैन. उहाँ चाहिँ के हो भने कुनै पनि देशको मन्त्री प्रधानमन्त्री भनेको चाहिँ त्यहाँ गएर मान्छे इन्गेज गर्ने कुरा भन्दा पनि नीति बनाउने ठाउँमा बसेर कमान्ड सम्हाल्ने ठाउँमा बसेर नीतिहरू बनाइदिएर मान्छेलाई त्यही अनुसारको चाहिँ डिप्लाई गर्ने खटाउने काममा लगाउने कुरा चाहिँ कुशलता हुन्छ। त्यो चाहिँ अनावश्यक त्यहाँ गएर चाहिँ उहाँले मान्छे इन्गेज गराउने कुराले चाहिँ झन् बढी डिस्टर्बेन्स भएको छ अनि अनावश्यक रूपमा उहाँको महानता देखाउनका लागि सुरुङभित्र छिरेको चाहिँ फोटो उहाँ उत्तराखण्डको कहाँको विदेशको फोटो हालेर भिडियो हालेर प्रचार गर्नु बेतुकको कुरा हो। त्यसले चाहिँ कसैलाई पनि राम्रो गर्दैन।
13: हस् विशालजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
14: एउटा जाँदा जाँदै मैले भन्नुपर्ने कुरा के हो भन्दाखेरि मेरो जिल्ला खोटाङका पनि 10-11 जना व्यक्तिहरू हराइरहनु भएको अवस्था छ। नेपाली सेनामा काम गरे, नेपाल प्रहरीमा काम गर्ने, विभिन्न हाइड्रो पावरमा काम गर्ने र कतिपय चाहिँ अहिले यो बेला चाहिँ गोसाईकुण्ड घुम्न जानुभएका उहाँहरूको परिवार आफन्तहरूको लागि चाहिँ म पनि खोजी कार्यमा लागिरहेकै छु। 1-2 जना चाहिँ भाइहरू सकुशल हुनुहुन्छ भन्ने पनि आइरहेको छ। आशिष राई, त्यसै गरी चाहिँ 1 जना जन्तेजुङ्गा गाउँपालिकाको भाइ पनि त्यसै गरी चाहिँ फेला परेको भन्ने आइरहेको छ। तर पनि नेपाली सेनासँग त्यहाँ विभिन्न निकायमा प्रयत्न गर्दा पनि खोजबिन गर्न चाहिँ एकदमै गाह्रो भइरहेको छ। म चाहिँ मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। जो जो बेपत्ता हुनुहुन्छ उहाँहरूलाई अझै पनि हामी खोजबिनमा लागेकै छौँ भन्ने कुराको अलिकति आश्वस्त बनाउन चाहन्छु। धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने पनि कामना गर्न चाहन्छु। र सिँगै नेपालमा परेको यो विपत्तिमा एक ढिका भएर पार्टी आस्था विचार दृष्टिकोण यी सबै कुराभन्दा माथि उठेर एक ढिका भएर उद्धारमा राहतमा पुनर्स्थापनामा र यस्तो घटनाहरू अब कहिल्यै नहोस् भन्ने कुरामा ध्यान दिएर चाहिँ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु।
13: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धन्यवाद। उहाँ दुई नेकपा एमालेका नेता विशाल भट्टराई आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
15: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो हो नेपाली रेडियो नेपाल।
3: हर विषय में तारो बहस, नेपाली बहस, यस नेपाली बहस का साथ में प्रीति तैयारी चाओ चाओ।
4: ग्लोबल आईएमई बैंक सबै का लागि बैंक।
5: हाम्रो बीचमा वातावरण एवं प्रकोप विद डाक्टर दीपक विक्रम थापा हुनुहुन्छ। उहाँ चाहिँ बाढी प्रभावित महाविपत्ति को प्रभावित क्षेत्रमा पुगेर त्यहाँको स्थलगत रूपमा चाहिँ त्यहाँको अध्ययन गरेर र अझ भनौँ भूगर्भको हिसाबले नेपालमा फ्लड जोन नै हो यो चाहिँ, कहिले भूकम्प जान्छ, कहिले बाढी जान्छ, कहिले भुचै जान्छ भनेर पटक पटक अध्ययन अनुसन्धान गर्दै आउनुभएका उनै डाक्टर थापासँग हामी कुराकानी गर्दैछौँ। डाक्टर थापा, यहाँलाई नेपाली बहसमा स्वागत छ, नमस्कार, गुड मर्निङ।
6: नमस्ते हजुर।
5: अब तपाईँ बाढी प्रभावित क्षेत्रमै पुग्नुभयो, त्यहाँको समग्र कुरालाई चाहिँ नजिकबाट निहाल्नु भयो, अहिलेको पछिल्लो अवस्था चाहिँ के छ त्यहाँ?
6: अहिलेको पछिल्लो अवस्था चाहिँ अब सबैलाई जगजाहेर नै छ, अब यो महाविपत्ति परिसकेको अवस्था हो होइन, जसमा चाहिँ अहिले अब रेस्क्युको, किनभने फर्स्ट 72 आवर्स चाहिँ हामीले अब रेस्क्युकै लागि भनेर बढी छुट्याइरहेको हुन्छौँ। अझै पनि हामीसँग आशा छ होइन, विभिन्न ठाउँमा फँसेका व्यक्तिहरू चाहिँ हाम्रो सम्पर्कमा आउनुहुन्छ, अथवा हामीले पनि कतिपय ठाउँमा जसमा चाहिँ अजातमा परेका व्यक्तिहरू, जुन हाम्रो मानवीय हिसाबमा नदेखिएका मान्छेहरू पनि अब यो विषम परिस्थितिमा देखेर हामीले सम्पर्कमा लिएर आउन सक्छौँ अथवा उद्धार गर्न सक्छौँ भन्ने कुरा नै त्यहाँ चलिरहेको छ होइन। अब कतिपय हकमा चाहिँ व्यक्ति विशेषहरू पनि अब कस्तो पनि छ भने, कतिपय गाउँहरू, एउटा गाउँको उदाहरण पनि मैले दिएँ यहाँलाई, एउटा पुरै गाउँ सोखापै हुने अवस्थामा थियो, जसमा चाहिँ 50 जना व्यक्तिहरू घेवामा पारिपट्टि गाउँमा गएको अवस्थामा ती 50 जना व्यक्तिहरू चाहिँ बाँचेको अवस्था। अर्को ठाउँमा कस्तो पनि देखिएको छ भने, स्कुलमा पारिपट्टि गएर स्कुलमा गएका, तर अब बच्चाहरू चाहिँ पारि नै फसेको होइन, वारी चाहिँ पेरेन्ट्सहरू रहनु भएको, अभिभावकहरू चाहिँ वारी नै बसेको, तर त्यो पारी र वारी चाहिँ अझै पनि दोड्न नसकिएको अवस्था। अब कतिपय हकमा चाहिँ मेडिकल अटेन्सन भएका मान्छेहरू पनि यत्र तत्र भएको र एयरलिफ्टले मात्रै सबै ठाउँमा सम्भव नभएको, अब लौ त भन्ने हो भने हामीले अब धादिङकै हिसाबमा हामीले 6 पक्षी पुल र 12 चाहिँ हाम्रो झोलुङ्गी पुल त्यहाँ बिग्रिएको अवस्था छ, अब त्यो सञ्चालनमा आउन नसक्ने अवस्था छ। किन त्यस्ता अवस्था हेरिकन अहिलेको अवस्थामा हामीले कामहरू निकै नै बाँकी छन्, समय हामीसँग निकै नै थोरै छ, अब फेरि यसो भन्दै गर्दा काम नभएका पनि होइनन्, काम भइरहेका छन्, तर कतिपय हिसाबमा हामीले समन्वयको कुराहरू चाहिँ कतै न कतै छुटेको हो कि, अथवा यसमा चाहिँ हामीले कतै न कतै हाम्रो लगानी अपुग हो कि भन्ने खालका भाष्यहरू पनि हामीले यदा कदा अब देख्न थालेका छौँ होइन, जसमा चाहिँ अब हामीले व्यक्ति विशेषहरूमा पनि अब कस्तो पनि, यो फेरि चाडपर्व पनि समय रहेको, गोसाई कुण्ड जाने व्यक्तिहरू पनि माथि रहेको र मानसरोवर जाने पनि रुटै रहेको अवस्थामा पनि हामीले क्याजुअलिटी चाहिँ अलिकति बढी देख्न पाएको नि अवस्था, त्यो यस्तो छ अहिले हजुरको अवस्था चाहिँ
5: होइन। अब यो जस्तो फ्लड आयो माथि होइन, तलतिर त्यो सुरुङमा कतिपय मान्छेहरू चाहिँ अहिले पनि हराइरहेको, थुनिएको भन्ने खालको पनि विषय आएको छ, अब यो समग्रमा हेर्दाखेरि चाहिँ त्यो यो कस्तो अवस्था हुन सक्छ, त्यहाँ चाहिँ धेरै मानिसहरू थुनिएको भन्ने छ नि त होइन डाक्टर साहब?
6: हजुर हजुर, डेफिनेटली। अब कतिपय हकको हामीले कुरा गर्दाखेरि टनेलमा, म आफै पनि माथि रतुवामा पुग्दाखेरि चाहिँ कस्तो भएको थियो भने, हाम्रो अब सेनाबाट उद्धार गरिरहेको हेलिकप्टरबाट एक जर साहबले आफै पनि रेकी गरेर आउँदाखेरि कुन कुन ठाउँमा चाहिँ सम्भावित हिसाबमा मान्छेहरू फँसेका हुन सक्छन् भनेर गाउँलेलाई नै लिएर गएर त्यहाँ रेकी गराउँदाखेरि एक दुई ठाउँमा देखिएको अवस्थामा उहाँले गएर हात हल्लाइरहेको अवस्थामा देखेको हिसाबमा उहाँले आफैले बास्केटवाला, त्यतिखेर रेकी गर्न जाँदा बास्केट नभएको र पछि गएर बास्केट बोकेर गएर आफैले पनि रेस्क्यु गरेर आउनुभएको, म आफैले मेरो सामाजिक सञ्जालबाट पनि सम्प्रेषण गरेको छु होइन। अब यसो भन्दै गर्दाखेरि कस्तो भन्दाखेरि, हामी नागरिक स्तरबाट पनि त्यो समयमा, अब यसलाई राज्यको हिसाबमा हेर्नुहोस्, अब एउटा कुरा के भने, क्रय शक्ति कति छ एउटा व्यक्तिको भन्ने हिसाबले नै हुन्छ कि, मसँग क्रय शक्ति 10 रुपियाँ छ होइन, अब मैले आशा गर्छु चाहिँ 100 रुपियाँको भने त्यसले कता न कता हाम्रो तारतम्य नि नमिल्ला भन्ने जस्तो मलाई लाग्छ। भनेको के भन्दाखेरि, हामीसँग भएको स्रोत साधन चाहिँ एक लेभलको, अनि हामीले त्यसबाट त्यो स्रोत साधनबाट चाहिँ हाम्रो अप्टिमम युटिलाइजेसन गर्नु भन्नाको विकल्प छैन कि, त्योभन्दा बढी चाहिँ हामीले एक्सपेक्ट गरेर एकदमै हामीले विपदमा हिजो कति लगानी गरेका थियौँ र आज हामीले विपदमा कतिको सुचारू गरेका छौँ भन्ने पनि एउटा कुरा हो। दोस्रो कुरा के भने, हिजो हामीले भूकम्पबाट सिकेको पाठ र अहिले बाढीबाट सिकेको पाठ, यो लेभलको स्केलमा सिकेको पाठ, कतै न कतै हामी अझै पनि हामीले विपदबारे मन्थन गर्न जरुरी छ भन्ने खालको चाहिँ कुराहरू निस्किन्छ।
5: अब डाक्टर थापा, यो अहिले पछिल्लो समय चाहिँ फेरि माथि पनि कतिपय लेकहरू चाहिँ त्यो जम्मा हुँदै गएको होइन ड्याम पुरिँदै गएको तालहरूमा चाहिँ पानी धेरै जम्मा भएको भनेर चिनिया पक्षबाट पनि अस्ति भर्खरै सूचना आएको कुरा थियो. त्यसपछि पनि केही हदसम्म ताल फुटेर पानी बगेको भन्ने पनि आएको छ. अहिले पछिल्लो समयको जोखिम चाहिँ के छ, कतिको अलर्ट हुनुपर्ने अवस्था छ?
6: हेर्नुहोस् यो साँच्चै भने वास्तविकमा यहाँलाई अहिले मैले भनिराख्दाखेरि यसलाई नौलो नमानिदिनु होला. विगत कति समयदेखिबाट हामीले हामीसँग भएको हिमतालहरू यति धेरै हामीले जलाशय, अब जल भनेको जीवन पनि हो होइन, जल भनेको अब यसले सन्तास पनि फैलाउने अवस्था पनि निस्किन्छ जब हामीले वाटर म्यानेजमेन्ट चाहिँ अलिकति राम्रोसँग गरेनौँ, प्लस ट्रान्स बााउन्ड्रीको इफेक्ट पनि यसमा रहेर हामीले राष्ट्रकै हिसाबले गर्न सक्ने अवस्था चाहिँ रहँदैन. जहाँसम्म हजुरले कुरा निकाल्नुभयो अझै पनि त्यो जलाशय बढ्दैछ हो, पक्कै पनि जलाशयहरू हामीसँग यहाँको जानकारीमा मैले भन्यौँ लगभग 3624 त ग्लेसियर लेकहरू माथि बसिराखेका छन्, जसमध्ये नेपाली हकमा हामीले यसो हेऱ्यौँ भने 47 जतिखेर नि फुट्न सक्छ. नेपालमा 2070 छन् त्यस्ता, तर जसमध्ये चाहिँ 47 चाहिँ हामीले के भने आज पनि फुट्न सक्छ, भोलि पनि फुट्न सक्ने अवस्था छ. चाइनाकै तिब्बतको सोसाइटी अब क्षेत्रमा हामीले हेऱ्यौँ भने 25 त जतिखेर नि फुट्न सक्छ. इन्डियामा एउटा छ. अब यसलाई हामीले समग्र रूपमा हेऱ्यौँ भने चाहिँ कस्तो देखिन्छ भने माथिबाट जतै फुटे पनि आउने नेपालै हो हेर्नुहोस् होइन. अब यसलाई चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा आउने नेपालै हो, यसमा कुनै पनि निसन्देह भएर हामीले कुरा गर्दा भइहाल्छ. किनभने 47 पोटेन्सियल्ली डेन्जरस ग्लेसियर लेक भनेर पिडिजिएल भनेर भन्छौँ हामी होइन, त्यस्तो खालको हाम्रो इसिमोडको अध्ययनबाटै मैले यो कुरा भनिराखेको छु, कुनै अपकल्पित कुरा गरिराखेका छैन. जसलाई हामीले 3 ऱ्याङ्किङमा राखेको छ, 31 चाहिँ ऱ्याङ्क 1 पर्छ जुन चाहिँ भरे भोलिकै अवस्थामा छ, अब ऱ्याङ्क 2 12 त्यसै गरेर 4 चाहिँ ऱ्याङ्क 3 राखिएको छ होइन. अब यस्तो यो ग्लेसियर लेक बढ्ने चरण त यसै पनि छ. प्लस अर्को कुरा के भयो भने हामीले ग्लेसियर लेक बढिराखेको चाहिँ देख्छौँ, अर्को पर्माफ्रोस्ट भन्ने पनि अर्को एउटा जुन अब अलिकति नयाँ पनि हुनसक्छ. पर्माफ्रोस्ट आफैमा पनि कस्तो छ भन्दाखेरि हजुरको त्यो अब माटोले अब त्यो पानी जम्मा गरेको र त्यो आफैमा आइस भएर बसेको, त्यो चिप्लेर जाने पनि अवस्था पनि हुनसक्ने भएको भएर अब हामीले नयाँ खालको संयन्त्रलाई हामीले अलिकति डेभलप गर्न सकेनौँ. हामी जस्तो जुन भूभाग हो जसले हामीले अब यसलाई त डिरेक्टली हामीले केमा पनि जोड्न सक्छौँ भने इन्फर्मल वेमा चाहिँ हामीले यो जति पनि हुनसक्छ यो क्लाइमेट चेन्जका आधारले पनि भएको भनेर नि हामीले गर्न सक्छौँ. किनभने यो ग्लेसियर लेक जति पनि फर्म भइराखेका छन् अब त्यसलाई ट्रिगर गर्ने विभिन्न कुराहरू हो, एक त भूकम्पै हुनसक्ला अथवा माथिबाट झरेको कुनै एउटा चट्टानी स्वरूपको जुनै पनि हुनसक्छ. ट्रिगरिङ इफेक्ट जे भए पनि यो अल्टिमेटली के भन्छ एउटा ग्लोबल वार्मिङको फेनोमेनबाट क्लाइमेट चेन्जको इफेक्टै हुन जान्छ.
5: अस्तिको फ्लड चाहिँ यो कुन गतिले आयो, यो कस्तो प्रकारको भएर आयो, चिनले समेत यसमा त्यति धेरै जानकारी प्राप्त गर्न सकेन, उता पनि निकै ठुलो हतातिर बेपत्ताको खबरहरू छन् होइन, यो यो कस्तो खालको हो, अहिले केही तपाईँको अनुभवले तपाईँको चाहिँ अध्ययनले यसलाई यो कस्तो खालको आएको हुनसक्छ भन्ने केही त्यस्तो छ?
6: यस्तो छ, अध्ययनको हिसाबले अब मैले एकदमै डेफिनेट भएर त भन्न सक्दिनँ किनभने अझै पनि यो अध्ययनकै विषय पनि छ. चिनिया पक्षबाट पनि त्यही नै भनिराखेका छन्, हामीले पनि हेर्दाखेरि डिरेक्टली ग्लेसियरले मात्रै त्यो भूकम्पीय हिसाबले आएको अथवा माथिबाट चट्टान झरेर त्यसको कम्पन चाहिँ त्यति आएको भन्ने कुरा अहिले यथेष्ट हिसाबमा भनिसकेको अवस्था छैन. तर मैले माथि धुन्छेबाट जुन हिसाबले तल्लो क्षेत्रमा मैले हेरेँ, सामान्य बहाव भन्दा हजुरको केही नभए पनि 300-400 गुणा माथि आएको छ. कि त्यसले के देखिन्छ भने तपाईँले अब त्यो चाइना गेटमा नै देख्नुभयो होला, एकदमै ठुलो बेगका साथ त्यो गेटै पनि उछिनेर माथिबाट पानी गएको अवस्था छ. के देखाउँछ भन्दाखेरि यो सामान्य अवस्थाको फ्लड होइन, यो विषम परिस्थिति, यो अलिकति फरक ढङ्गकै हो, यसलाई अलिकति अध्ययन गर्न जरुरी छ. मैले अहिले यतिकै सहज तरिकाले मैले अहिले भनिराख्नु भन्दा पनि यसलाई अध्ययन गरेर यसबाट चाहिँ निचो निस्किसकेपछि मैले केही बोल्दा चाहिँ त्यसको न्यायचित हुन सक्छ.
5: होइन, यो फ्लडको यो अनुमान चाहिँ मानौ चिनले पनि गरेका थिएन होइन, त्यसो भए
6: थिएन थिएन. अब चिनले नै गरेको भए त उसले पनि यो ट्रान्स बााउन्ड्रीको हिसाबले अब कति अब यो हामीले पहिल्यैदेखिबाट एउटा के भनिरहेको छौँ भने ट्रान्स बााउन्ड्री अब्जर्भिङ सिस्टम चाहिँ हामीले कायम गर्नुपर्छ भनेर भनिराखेका छौँ. यदि हुन्थ्यो भने चाइनाको पनि त्यो भेग जहाँ चाहिँ त्यति धेरै कन्टेनरहरू बसिरहेको अवस्थामा छ त्यहाँ पनि इभ्याकुएसन त हुन्थ्यो होला नि, मानवको नि हताहती त हुन दिँदैन त्यो होला नि त. त्यही भएर पनि अहिले पछिल्लो समय निगरानी चाहिँ बढी बढेको छ. अब चाइनाले पनि कुनै किसिमको वार्निङहरू जस्तै हिजोकै दिनमा पनि अलिकति फरक ढङ्गबाट त्यहाँ आएर नेपाल सरकारले शुद्ध ल है माथिको हकमा पानी अब बढ्दैछ अरे भनेर भनेको, तर हामी त्यहीँ थियौँ. बढेको चाहिँ अवस्था होइन होइन, त्यो अवस्थामा चाहिँ उहाँहरूले त्यो सूचना चाहिँ दिनुभयो। तर कहिलेकाहीँ के हुन्छ यस्तो सूचना दिइराख्दाखेरि त्यो हाम्रो पहिला एउटा क्यालको कहानी थियो नि, अब आयो आयो भन्ने आएन, आयो आयो भन्ने आएन। हेर्नुहोस् हिजोको मानवीय क्षति दिन
5: डेफिनेटली
6: यहाँ कतिपय हकमा सामाजिक सञ्जालमा चाहिँ ए केही पनि थाहा भएन भनेर भनेको छ। माथि धुन्चेबाट आएको खबरलाई शुद्ध व्यवस्था कस्तो भएछ भने नि त्यहाँ नागरिक स्तरमा मैले बुझ्दै गर्दाखेरि कस्तोसम्म खबर आएको छ भने, खबर आएको पनि हो तर उहाँहरूले के बुझिदिनु भने आजभन्दा दुई वर्ष अगाडि जुन लेभलको चाहिँ पानी बहाव बढ्छ त्यो लेभलको बहाव हुन्छ, त्यही भएर खासै बस्तीमा असर हुँदैन भन्ने हिसाबले उहाँहरू मोबाइल लगायतका डिभाइसहरू गएर हेरिदिनु भयो। कतिले वास्ता पनि गर्नु भएन, कौसीमा गएर बसिरहेको अवस्थामा पनि यो सब कुरा हेर्दाखेरि के भयो भने त्यही समयलाई त्यही स्यालकै कथा भइदियो। अन्तिममा धेरै जस्तो हाताहाती हुने पनि त्यो त्यो तरिकाले नै भएको थियो। कतिपय हकमा चाहिँ अब थाहा पाएर कतिवटा स्कुलले त त्यहाँका प्रधानाध्यापकले नै आफैले नै विद्यार्थीहरू भगाएर कति ज्यान जोखिममा भएका ज्यानहरूलाई पनि उहाँले बचाउन सफल भएको छ। अब नागरिक हिसाबमा हामीले कति चिन्तन गऱ्यौँ, यस्ता खालका कुरालाई कति सिरियसली लियौँ भन्ने खालका कुरा पनि रह्यो कि। सो त्यही भएर अब कतै न कतै अब हामीले हामीसँग ल्याकतले भ्याएको काम गरेका छौँ जस्तो लाग्छ मलाई, होइन। तर सरकारी तवरबाट पनि कतै न कतै हामीसँग फेरि एकदमै राम्रो गऱ्यौँ भन्ने भन्दा पनि कतै न कतै हामीले यो तिन तवरको जुन तिन लेभलको सरकार छ नि प्लस एउटा चाहिँ हामीले अब जिल्ला विकास समितिलाई जोड्यौँ भने चाहिँ चार लेभलमा विपन्न हेर्न सक्छौँ। अब यो हेर्दाखेरि चाहिँ एकअर्कामा समन्वय कतै न कतै ल्याकिङ भएको
5: हो। उद्धार गर्नलाई खोजबिन गर्नलाई अनुभवी चाहिएला, गोताखोरहरू चाहिएला, सुरुङभित्र चाहिँ त्यो टेक्निकली रूपमा बुझेको व्यक्तिहरू चाहिएला। अब गृहमन्त्री आफै गएर चाहिँ त्यहाँ कोदालो समातेर खनेर सुरुङबाट निकाल्ने कुरा चाहिँ त्यति व्यावहारिक नहोला, होइन। किनभने यो तात्म्यता र तादम्यता चाहिँ मिल्न सकेका छैन क्या। तिनबाट टोली आएको छ भन्ने कुरा अहिले भर्खरै बुझिया छ, सुरुङभित्र पनि धेरै मानिसहरू अहिले अलपत्र छन् नि त, होइन।
6: हजुर, डेफिनेटली। अब हामीसँग के भयो भने दुई तिनवटा कुरा म यहाँलाई अलिकति यसलाई छिटो सुनिएला, तर यसलाई हामीले बुझ्न जरुरी छ भविष्यका लागि। यो एकदमै हामीसँग कति सङ्ख्यामा मान्छेहरू त्यतिखेर काम गरिरहेका छन् भन्ने खालको डाटा पनि कुनै सेन्ट्रल माध्यममा हामीले यदि त्यस्ता खालका डाटाहरू गर्न सकेको खण्डमा चाहिँ रियल टाइम डाटा त्यस्तो फोरकास्ट गर्न सकेको खण्डमा हेर्नुहोस् न, जहिले नि इन्जिनियर लगायतका जति सुरुङ अथवा यस्ता हाइड्रो पावरमा काम गर्नेहरू किन जोखिम नै हुन्छन् जहिले पनि, किनभने कतिखेर के हुन्छ भन्ने कुरा थाहा पनि हुँदैन। अहिले पो बाढी आएर त्यहाँ थुनिए त होइन भने टनेल खन्दै जानेवाला माथिबाट पनि त पहिरो आएर त्यहाँ थुनिएको कतिवटा घटना छ। यही लास्ट इयर मात्रै हामीले हामीले दार्जिलिङमा देखेनौँ त, सिक्किमको क्षेत्रहरूमा पनि हामीले देख्यौँ नि, होइन। यस्ता घटनाहरू चाहिँ जहिले पनि जोखिममा रहेर काम गर्ने मान्छेहरूको रियल टाइम डाटा चाहिँ हामीले मोनिटरिङ गर्न सकेनौँ कि भन्ने एउटा पाटो रह्यो, होइन। किनभने कुन टनेलमा कतिजना मान्छे थिए र त्यहाँबाट कति निस्के अथवा त्यहीभित्र बसेको भन्ने कुरा त हामीसँग त्यो रियल टाइम डाटा हुन्थ्यो भने हामीले त्यहाँबाट नै मोनिटर गर्न
5: सक्छौँ।
6: त्यही त, त्यही भएर हामीले यस्ता खालका कुरालाई अब यो उद्धार गर्ने क्रममा पनि मैले के देखेँ भने सङ्घीय अब जुन सरकार छ सङ्घीय सरकारले चाहिँ काम नगरेको होइन गरेको।
5: मैले तपाईँलाई तपाईँसँग कुरा गर्दै गर्दाखेरि जलविद्युत आयोजनाबाट मात्रै अझै 898 जना चाहिँ सम्पर्कविहीन भनेर आइरहेको छ खबर गरे।
6: त्यही त हो, यसरी यदि

0: क्षेत्रमा चाहिँ त्यही स्थानीयलाई नै उडाएर चाहिँ हामीले त्यहाँ हेरौँ न त भनेर लिएर गएको अवस्थामा एकजना मान्छे पनि नभएको अवस्था हेर्नुहोस् है. अब यो कस्तो अपुष्ट जानकारीले पनि धेरै हदसम्म हामीसँग भएको रिसोर्सेस चाहिँ के भयो सहयोगमा आएन है. सो अब अहिले कतिपय ठाउँमा चाहिँ कस्तो पनि सुन्यो भने घरमाथि मान्छे बसिराख्या छ अरे, किन बाहब घटेर एकदमै लगभग न्यून अवस्थामा आइसक्दा पनि घरमाथि मान्छे छ अरे अहिले पनि निस्किन सकेका छैन अरे भनेर भनिराख्दा त्यो ठाउँको अहिले उद्धार भन्दा पनि दलदलमा फसेको चाहिँ उद्धार गर्ने हो नि त. तर के हुन्छ हुँदो रहेछ भने यो यस्तो घडीमा चाहिँ तपाईँलाई आफ्नो प्रब्लम चाहिँ ठुलो लाग्छ हेर्नुहोस्. त्यो कौशीमा बस्ने पनि प्रब्लमै हो हेर्नुहोस् होइन, त्यो दलदलमा फसेकोलाई पनि आफ्नो प्रब्लम आफै ठुलो भयो हेर्नुहोस् है. तर नेपाली सेनाले हेर्ने आफ्नो लेन्सले के भन्छ त दलदलमा फसेकोलाई बढी प्रायोरिटी दिनुपर्छ नै भन्छ नि त होइन. सो त्यही भएर बुझाएर हामीले बुझाउन नसकेको अवस्था पनि एउटा रह्यो होइन. यसो भन्दै गर्दाखेरि अब जति पनि बाँचेका छन् अब किनभने अब यस्तो अवस्था छ त्यो ठाउँमा गाडी आयो भनेर कसैले भन्यो भने बाढी आयो भनेर सुन्ने अवस्था छ कुन अवस्था हेर्नुहोस् है त्यो ठाउँमा. अनि त्यही भएर अब कतिपय ठाउँमा त यस्तो दर्जना कुरा पनि भन्नुभयो. एकजना हाइड्रो पावरमा काम गर्ने साथी बल्ल बल्ल बाँच्नु भएको छ, उहाँले मलाई भन्नुभएको अवस्था के भने मैले मेरो साथी मरेको अवस्थाको त्यो साथीको कपडा निकालेर मैले लगाएर अहिले आएको सर भनेर भन्नुभयो क्या. सो त्यस्तो खालका विडम्बना बोकेका कहानीहरू मैले धेरै सुन्न पाएँ होइन. त्यसको अर्थमा अब यो कतै न कतै तिन तहको सरकारमा अहिले स्थानीय सरकारले आफ्नो रिसोर्सले पुगेको कामहरू गरिराखेका छ. प्रदेश सरकारले पनि म आफै पनि अब प्रदेश सरकारले मलाई चाहिँ विपद व्यवस्थापनको लागि उहाँहरूले आगत भएर कोअर्डिनेसन टिममा यहाँले लिड गरिदिनु पर्यो भनेर उहाँहरूले मलाई भन्नुभयो. म अहिले बागमती प्रदेशबाटै काम गरिराखेका छु. हामीले चाहिँ के गर्यौँ भन्दाखेरि त्यो काममा चाहिँ हामीले के कुरामा ध्यान दियौँ भन्दाखेरि सङ्घीय सरकार र अब यो प्रादेशिक हिसाबमा समन्वय चाहिँ त्यति देखिएन के. त्यही भएर हामीले चाहिँ प्रदेशले के गर्यौँ भन्दाखेरि सङ्घीय सरकारले के कुरा चाहिँ गर्न नसक्ने अथवा हाम्रो रिसोर्सले भ्याउने कामहरू हुनसक्छ भनेर भनिराख्दाखेरि चाहिँ हामीले वैकल्पिक मार्ग जुन अहिले मैले अघि नै कुरा गरेँ गोसाईकुण्ड लगायतको मानसरोवरको क्षेत्रहरूमा गइरहेको व्यक्तिहरूलाई हामीले माथि नै अड्केर बसेको अवस्थामा त त्यहाँतिर टावर पनि थिएन, त्यहाँ उनीहरू तल झर्न सक्ने अवस्था पनि थिएन. हामीले के गर्यौँ भने त्यहाँबाट तल चाहिँ लिएर आउन सक्ने महावीरसम्म हुन्थेबाट महावीरसम्म चाहिँ एउटा फ्री सटल बस चाहिँ प्रोभाइड गरिदिउँ होइन. महावीरबाट चक्कटेसम्म चाहिँ हिँडेर एक डेढ घन्टा पैँतालिस एक घन्टा पैँतालिस मिनट सानसुन चाहिँ उहाँहरू हिँडेर तल आउनुभयो भने चक्कटेबाट चाहिँ काठमाडौँसम्मको फ्री बसहरू हामीले सञ्चालन गरेका थियौँ कि. हाम्रो
1: लागि नेपाली बसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।

0: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना

0: Garima Vikas Bank Limited. Access to all.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

Radio N Aryan 99.1 समय को ख्याल रखो 8 बजे

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा हालसम्म 6.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार भदौ 14 गतेसम्म कोषमा कुल 6,55,33,62,011 रूपियाँ जम्मा भएको हो। हालै रोसमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि विभिन्न संघ संस्था मार्फत यस्तो रकम संकलन भएको हो। पछिल्लो विवरण अनुसार बाढ़ी अघि कोषमा 2,17,25,09,759 रूपियाँ मौस्थात रहेकोमा विपद पछिको छोटो अवधिमै 4,38,52,252 रूपियाँ थपिएको हो। बिहिबारसम्म कोषमा कुल 4,09,11,60,670 रूपियाँ थियो, तर शुक्रबार एकै दिन करिब 2,46,00,00,000 रूपियाँ थपिएर कुल मौजदात 6.5 अर्ब नागेको छ। रातकोषका लागि विभिन्न 9 बैंकहरूमा खाता खोलिएको छ। भदौ 12 गतेसम्मको विवरण अनुसार

मुद्रामा पनि सहयोग प्राप्त हुने क्रम बढेको छ। भोटेको सिउँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त संरचना पुननिर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहायता जुटाउन दाता सम्मेलन आयोजना गर्ने बारे छलफल अघि बढ़ाएको छ। 2072 सालको भूकम्पपछि पनि नेपालले काठमाडौँमा अन्तर्राष्ट्रिय दात्री सम्मेलन आयोजना गरेको थियो। त्यसबेला दाताहरूबाट पुननिर्माणको लागि 4 अर्ब 10 करोड़ अमेरिकी डलर बराबर अनुदान तथा ऋण सहायताको प्रतिबद्धता आएको थियो। परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय बीच पुननिर्माणको लागि स्रोत जुटाउन दात्री सम्मेलन गर्ने कि भनेर छलफल अघि बढ़ेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री सोडी मुआग्लीले बाढ़ीबाट भएको क्षतिको पुननिर्माणका लागि 4 देखि 5 अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने प्रारम्भिक अनुमान गरेका छन्। यद्यपि यो रकम प्रारम्भिक अनुमान मात्रै भएकाले क्षति तथा नोक्सानीको विस्तृत विवरण संकलनपछि सम्मेलन गर्ने सरकारी अधिकारीहरूले बताएका छन्। ठूलो क्षति भएकाले अहिले उद्धार तथा राहतका लागि वैदेशिक सहायता आइरहेकोमा पछि पुननिर्माणको लागि अन्तर्राष्ट्रिय सहायता चाहिने परराष्ट्र मन्त्री खनालको भनाइ छ। आर्थिक क्षतिको वास्तविक विवरण निकाल्न राष्ट्रिय योजना आयोग र राष्ट्रिय तथ्याङ्क कार्यालयले अध्ययनमा परिचालन गर्ने तयारी सरकारको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुडाकर भट्टले बाढ़ीबाट भएको प्रत्यक्ष आर्थिक क्षतिसँगै त्यसले मुलुकको कुल घरास्थ उत्पादन जीडीपीमा पर्न सक्ने प्रभाव समेत अध्ययनको दायरामा राख्ने गरी आवश्यक तयारी भएको बताइएको छ। अमेरिकी सरकारले नेपालका बाढ़ी पीड़ितका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घड़ीमा अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढ़ीको जीवन रक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ। विज्ञप्ति अनुसार 3 महिनाका लागि 10,000 बाढ़ी पीड़ितलाई खाद्य सामग्री उपलब्ध समेत गराइने जनाइएको छ। नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,250 स्थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ। संघले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लामा बाढ़ीबाट भएको ठूलो चन्दनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै साथै प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगम मार्फत उक्त सहयोग गर्ने घोषणा गरेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बेस रेट अर्थात आधार दर गणना विधि परिमार्जन गरेको छ। राष्ट्र बैंकले बिहिबार एकीकृत निर्देशन 2082 संशोधन गरी बैंकहरूले आधार दर गणना गर्दा कुल संचालन खर्चको 90% रकम समावेश गर्न पाउने व्यवस्था गरेको छ। यसअघि बैंकहरूले संचालन खर्चको 85% रकम समावेश गर्न पाउँथे। आधार दर गणनामा संचालन खर्च जोड्न पाउने सीमा वृद्धि हुँदा बैंकहरूको आधार दर वृद्धि भई उनीहरूले कर्जामा लिन पाउने ब्याज दर समेत बढ्नेछ। नेपाल टेलिकमले बाढ़ीबाट प्रभावित थप 7 क्षेत्रमा शनिबार सेवा पुनः सञ्चालनमा ल्याएको छ। यसअघि बाढ़ीका कारण प्रभावित भएका कुल 120 साइट मध्ये 93 साइट सञ्चालनमा आएका छन्। टेलिकमका अनुसार रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा सञ्चालन गरिएको छ। यसबाट आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारका लागि आवश्यक संचार सम्पर्क समेत सहज भएको छ। नेपाल आयल निगमले बाढ़ी प्रभावितलाई उद्धार गर्न झण्डै 41,000 लिटर हवाई इन्धन उपलब्ध गराएको छ। खोज तथा उद्धारमा खटिएका हेलिकप्टरका लागि सहज गराउन नेपाली सेना संघको समन्वयमा निगमको हवाई इन्धन डिपो कार्यालय सिनामंगलबाट रिफ्युलर पठाएर 40,840 लिटर हवाई इन्धन पठाइएको हो। गत बुधबार आएको बाढ़ी प्रभावित क्षेत्रमा हेलिकप्टरलाई हवाई इन्धन हाल्न सहज होस् भनेर नुवाकोटमा रिफ्युलर पठाइएको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले रिफ्युलर विमानस्थलभित्र सञ्चालन हुने गरेकोमा विपदको अवस्थालाई मध्यनजर गर्दै नेपाल वायु सेवा निगम र सेनासँग समन्वय गरेर नुवाकोट पठाएको समेत जानकारी दिएका छन्। त्यस्तै उद्धार कार्य सहज बनाउन थानकोट स्थित बागमती प्रादेशिक कार्यालय मार्फत प्रभावित क्षेत्रका पेट्रोल पम्पहरूलाई 72,000 लिटर पेट्रोल र 62,000 लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ। माग अनुसार सार्वजनिक

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 34 234।
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-300।

0: आफूले पनि सँगै लिएर पठाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै डमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुले त छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट डमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्दै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 423 41 118

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0635650025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायौ?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 98560273719।

0: लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।

0: लगडा अब तिम्रोको पैसा पनि सकियो अबको गेम भनेको दुईजनाको तर सुन जसले गेम जित्छ नि गीता उसको हुन्छ
1: हो न
2: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स तपाईँले यो अब जित्नुहुन्छ कि तपाईँको हो एकदम दाइ
3: ल ल दियो है
2: ल
3: थाहा छ नि
2: थाहा
3: जसले जित्छ
2: ल
3: गीता
2: उसको
3: ल
2: ल मारा
3: मारे मारे बेटा मारे मारे मारे अब कसको गीता कसले पत्याउ नि
2: कहाँको दाइ तपाईँ झुक्किएर हारेको के अर्को पालि फिक्स तपाईँकै

0: चाहो तिमी उसँग
1: कहाँ
0: तिमी मसँग खुसी हुन्न
1: जा

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066, 73344।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
4: ब्यास 3 प्रशासन चोक, दमौली।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आफूले पनि सँगै लिएर कतै हिँड्नु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ घमला चाहियो रे केही घरायसी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
1: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ बैंक र क्यारे जन हेतरी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9460404304।

0: TFM 94.2 समुदाय को आवाज
1: वर्षा लगे पानी जमे लिउ लगे हैरान भएको छु म त
2: ल दाई पनि टाइल्स लगाइदिनुस् न पानी पनि जम्दैन लिउ पनि लाग्दैन बेकार हैरान हुनै पर्दैन
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त
2: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि
1: हो र बहिनी उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि
2: बरु छिटै जानुहोस् दाई साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ र नि त
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी
2: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त
1: भन त भन
2: 98569437
1: फेरि एकपटक भन त
2: 98569437
3: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अम्रेली गुरुस्तरमा विश्वास सेवामा सन्त

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066673344।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9814120740।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99 प्लस इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058500700,
1: 9460404.

0: ओए तँलाई घरको याद आउँदैन?
1: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
0: मलाई थाहा छ किन।
1: हिन्जो क्लासमा
0: ल।

ಹಾಸ್ಟೆಲ್ ನಾಕು ಆಯ್ತು ಅರ್ಥ ಬರೀ ಮನೆ ಇವ್ರಿಗೂ

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9916-64-63,
6: 9855-43-234।
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25-380, 9914-5852 र 9865-15-332।

0: आफूले पनि सँगै लिएर पठाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली 23 सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: होइन ए ठुल दाई, यस्तो पानी परेको बेलामा के बडाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन लेउ पनि। 35
1: फेरि एकपटक भन त।
0: 98 560 79 437
1: संसार मार्बल युनाइटेड व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवामा।

0: आहा, कस्तो राम्रो रङ्गरोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमोली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: यो समय दमोली एफएम को हो।
6: यति बेला मध्याह्नको 12 बजेको छ।
5: इट्स 12 पीएम।
7: त्रिएमा फसेकाको उद्धार चाली हेलिकप्टरबाट स्पेसल फोर्स परिचालन गरिँदै पीडितको संसारमा सहयोग गर्न अमेरिकाद्वारा स्टार लिङ्क तयार, नेपाल सरकारको अनुमति पर्खदै। दादिङको कृष्णवीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, काठमाडौँ भित्रिने यात्रुहरू अलपत्र, राहत कोषमा पैसा हालेको भनी नक्कली भौचर पोस्ट गरी रामेछापका भगवान कार्की पक्राउ। किएव नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा 37 जनाको मृत्यु। इरान विरुद्धका अमेरिकी प्रतिबन्धहरू थप कडा बन्दै दुवै पक्षबीच सम्वाद पुनः शुरू गराउन कूटनीतिक प्रयास जारी। र एसिसी प्रिमियर कप उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य, प्रिमियर लिगमा टोटनहमलाई हराउँदै न्यूक्यासलको पहिलो जित।

0: हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रसुवाको भोटेको सीमा गएको बाढी सम्बन्धी पछिल्लो अपडेट सम्बन्धी खबरबाट रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 734 जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढ़ीको भावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्। चितवनमा 259 जना, नवलपरासी पूर्वमा 184 जना, नवलपरासी पश्चिममा 82 जना, गोर्खामा 58, नुवाकोटमा 52, धादिङमा 50, तनहुँमा 36, रसुवामा 13 जना फेला परेका छन्। त्यस्तै बाढ़ीमा परि अझै 2498 जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका 85 जना, जसमा सेना 45, प्रहरी 27, सशस्त्र 13 जना रहेका छन्। त्यस्तै विभिन्न जल विद्युत आयोजनाबाट मात्रै 933 जना कामदार सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा 589 विदेशी नागरिक र उनीहरूसँगै गएका 127 नेपाली पर्यटन सहयोगीहरू समेत रहेका छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना बेपत्ता भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ। विपदपछि उद्धारका लागि देशभर 19,895 सुरक्षाकर्मी परिचालित भएका छन्। हालसम्म 8,186 जनाको जीवितै उद्धार गरिएको छ। भारतले नेपालको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खोजी उद्धार राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेश

0: ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, सरसफाईका सामग्री लगायतका राहत सामग्री पनि नेपाल आइपुगेको छ। यो भारतले नेपाल पठाएको चौथो खेपको सहायता हो। भारी पहिरोले सड़क र पुलहरूमा क्षति पुर्याएको अवस्थामा यातायात सुचारू गर्न भारतले संरचनागत सहयोग पनि पठाएको छ। विदेश मन्त्री जयशंकरका अनुसार 200 फिट लामो सिंगल लेन मोड्युलर स्टील ब्रिजका उपकरणहरू बोकेका 16 ट्रकहरू नेपाल प्रस्थान गरिसकेका छन्। यसका साथै थप 7 बेली ब्रिजका उपकरणहरू र ती जडान गर्ने प्राविधिक टोलीहरू पनि छिटै नेपाल आइपुग्ने बताइएको छ। भारतले विपदको यस घड़ीमा हालसम्म कुल 68.5 टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ ल्याइसकेको जनाएको छ। त्यस्तै नेपाललाई सहयोग गर्न चीन सरकारले पनि आपतकालीन राहत सामग्री र विशेषज्ञ टोली पठाएको छ। चिनिया वायुसेनाका 2 Y-20 सैनिक विमान आज बिहान 7 काठमाडौँ अवतरण गरेका हुन्। विमानस्थलमा आयोजित यस विशेषज्ञ समारोहका बीच नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले ती राहत सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरेका छन्। सामग्री बुझ्न नेपाल सरकारका तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र संघीय संसदका सदस्य धर्म केसी विमानस्थल पुगेका थिए। बाढ़ीका कारण माथिल्लो त्रिशुली 3 जलविद्युत आयोजनामा फँसेका मानिसको उद्धार कार्य सरकारले रातभरि निरन्तर सञ्चालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान करिब 4 आयोजना क्षेत्रमा पुनः बाढ़ी आएपछि त्रिशुली नदीको जलसतह 5 देखि 10 मिटरसम्म बढ़ेको छ। नदीको जलसतह अत्याधिक बढ़ेपछि आयोजनाको क्षेत्र आसपासको किनार तीव्र रूपमा कटान हुन थालेको छ। त्यसपछि सरकारले आयोजना क्षेत्रमा थप क्षति हुन नदिन उच्च सतर्कता अपनाउँदै समग्र अवस्थाको निरन्तर अवलोकन गरिरहेको जनाएको छ। बाढ़ी र पहिरोका कारण आयोजनाको क्षेत्रमा थुप्रिएको माटो तथा लेदो हटाउन डोजर र अन्य बारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसैबीच पहिरो र माटोले पुरिएको त्रिशुली 3 टर्नेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी समेत गरिएको छ। आयोजनाको टर्नेल पोर्टल र पावर हाउसको निगरानी तथा नियन्त्रणका लागि प्रयोग हुने 19 सीसीटीभी क्यामेरा, एसडीआर र सेटअप बक्स माटो र लेदोमा पुरिएका छन्। ती उपकरणलाई सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टर मार्फत स्पेशल फोर्स परिचालन गर्ने तयारी गरेको छ। सड़क पहुँच अवरूद्ध रहेकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट उद्धार तथा प्राविधिक टोली उतारेर उपकरण निकाल्ने योजना बनाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यस्तै नेपाल चीन सीमा क्षेत्रमा गएको पहिरोपछि बनेको ताल 14 फुटबल मैदान जति फराकिलो रहेको चिनिया संचार माध्यमले जानकारी दिएको छ। चिनिया सरकारी टेलिभिजन सीजीटीएनले यस्तो सूचना दिएको हो। सीजीटीएनका अनुसार एनएङ ग्रुपको अगस्त 29 गरेको अनुगमनमा यस्तो तथ्याङ्क देखिएको छ। पहिरोले थुनिएर बनेको तालको क्षेत्रफल करिब 1,00,000 वर्ग मिटर रहेको छ, जुन लगभग 14 मानक फुटबल मैदान बराबर रहेको जनाइएको छ। भदौ 10 विषण बाढ़ीपछि चिनिया पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ। हामीसँग खबर अझमा किसन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु होला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका दुई ठोसे घर भएका 32 वर्षीय भगवान कार्की रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो। नेपाल सरकारले जारी गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले 1,20,000 सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाएको प्रहरीले बताएको छ। च्याट जीपीटीबाट आफूले सहयोग गरेको स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा हालेर उनले प्रचार प्रसार गरेको प्रहरीले बताएको छ।

0: जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरो प्रभावित क्षेत्रका बासिन्दाले वर्षाका कारण थप समस्या झेल्नु परेको छ। शनिबार राति परेको वर्षापछि पहिरो खस्दा रिसाङ क्षेत्रमा आवत जावत गर्ने मुख्य बाटो अवरूद्ध भएको छ भने खानेपानीको पाइपलाइन समेत पहिरोले बगाएपछि स्थानीयवासी र पहिरो पीड़ित परिवार खानेपानीको समस्यामा परेका छन्। रिसाङमा 37 मा गएको पहिरोबाट 168 घरधुरीका 897 जना विस्थापित भएका थिए। उनीहरूलाई 3 स्थानमा अस्थायी सेल्टर निर्माण गरिराख्ने व्यवस्था गरिएको थियो। रिसाङ विद्यालय नजिकै विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरका अस्थायी सेल्टर निर्माण गरिएको तथ्याङ्क छ। अमेरिकी प्रविधि कम्पनी स्पेस एक्सको स्टारलिङ्कले साता नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकलाई संचार सेवामा सहयोग गर्न तयार रहेको जनाएको छ। स्टारलिङ्कले सामाजिक सञ्जाल मार्फत नेपालको बाढ़ी तथा चीनको तिब्बत सीमा क्षेत्रमा भएको विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार मानवीय सहायता साझेदार संस्थालाई आवश्यक सहयोग गर्न स्टारलिङ्कका उपकरण पठाउन तथा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन आफू तयार रहेको जनाएको हो। कम्पनीका अनुसार नेपाल सरकारबाट अनुमति प्राप्त हुनासाथ आवश्यक स्टारलिङ्क किटहरू र निशुल्क संचार सेवा उपलब्ध गराउन आफू तयार रहेको जनाइएको छ। त्यस्तै सड़क पुल र मोबाइल संचार सञ्जाल समेत क्षतिग्रस्त भएको अवस्थामा विपद उद्धार तथा राहतका लागि संचार सेवा अत्यन्त महत्वपूर्ण हुने स्टारलिङ्कले जनाएको छ। कम्पनीका अनुसार यस्तो अवस्थामा स्टारलिङ्कको इन्टरनेटले उद्धार टोलीलाई खोज तथा उद्धार अभियान समन्वय गर्न स्वास्थ्य कर्मीलाई घाइतेको उपचारमा सहयोग गर्न तथा बेपत्ता आफन्तसँग परिवारलाई सम्पर्क स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने समेत जनाइएको छ। स्टारलिङ्कले नेपाल सरकारबाट अनुमति प्राप्त भएपछि मात्रै आफ्नो उद्धार तथा संचार सहयोग अघि बढाउने स्पष्ट पारेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क भाँचिएपछि मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। लगातारको वर्षा र बाढ़ीका कारण सड़कको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिली नारायण पाण्डेका अनुसार कृष्णवीरमा सड़कको जग्नै खस्किएर भाँचिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुगलिन हुँदै काठमाडौँ भित्रिने सयौं सवारी साधन र हजारौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। ट्राफिक प्रमुख पाण्डेले सड़कको अवस्था गम्भीर रहेकाले तत्काल मरमत गरी सुचारू गर्न केही समय लाग्न सक्ने बताएका छन्। आज बिहानैदेखि त्रिशुली र नारायणी नदीमा जलसतह बढ़ेको र विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गको यात्रा निकै जोखिमपूर्ण बनेको छ। त्यस्तै त्रिशुली नदीमा आज बिहान बाढ़ी आउँदा धादिङको गल्छी गाउँपालिका 4 चिरौदीका 4 घर बगाएको छ। प्रहरीका अनुसार बाढ़ीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको जनाइएको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। यसैबीच त्रिशुली नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको र नदी तटीय क्षेत्रमा जोखिम रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: को पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौ।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
2: IME गरौ।
3: IME गरौ। IME गरौ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। किएव नजिकैको डिपोमा रातभरि रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राजधानीको पश्चिम उपनगर नजिक रहेको उक्त डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको पाइएको युक्रेनी अभियोजकहरूले बताएका छन्। राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिक गोला बारूद राखिनु गलत भएको बताएका छन्। रूस र युक्रेन दुवैले हालका महिनाहरूमा एकअर्कामाथि लामो दूरीका आक्रमण तीव्र बनाएका छन्, जसले द्वन्द्वलाई थप हिंसात्मक बनाएको छ। त्यस्तै अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका स्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नझुक्ने अडान दोहोर्याएको छ। अमेरिका र इरान बीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्य पूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढतापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेखित गिरावट आएको स्वीकार गरेका छन् भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। यद्यपि पाकिस्तान र कतार जस्ता क्षेत्रीय देशहरूले दुवै पक्षबीच सम्वाद पुनः शुरू गराउन कूटनीतिक प्रयास पनि जारी राखेका छन्। अब खेल खबर। तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपालसहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भदौ 15 गते बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बाङ्गी स्थित वाईएसटी यूकेएम क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। त्यस्तै न्यूक्यासल युनाइटेडले प्रिमियर लीगमा पहिलो जित दर्ता गर्दा टोटनहम हट स्पर्ले लगातार दोस्रो हार बेहोरेको छ। हिजो भएको खेलमा न्यूक्यासलले टोटनहमलाई 2-0 पराजित गरेको हो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रसुवा बाढीमा हालसम्म 734 सब फेला, अझै 2498 सम्पर्कविहीन। भारत र चीनबाट प्राविधिक टोली, खाद्यान्न, पुल लगायतका सहायता सामग्री सरकारलाई हस्तान्तरण। माथिल्लो त्रिशुली 3A फसेकाको उद्धार जारी। हेलिकप्टरबाट स्पेशल फोर्स परिचालन गरिँदै पीड़ितको संचारमा सहयोग गर्न अमेरिकाद्वारा स्टार लिंक तयार। पहिरो प्रभावित रिसाङमा फेरि संकट, सड़क र खानेपानी दुवै बन्द। धादिङको कृष्णवीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध। काठमाडौँ भित्रिने यात्रुहरू अलपत्र। रात कोषमा पैसा हालेको भनी नक्कली भौचर पोस्ट गर्ने रामेछापका भगवान कार्की पक्राउ। किएव नजिकै डिपोमा रूसी आक्रमण, कम्तीमा 37 जनाको मृत्यु। इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै दुवै पक्षबीच सम्वाद पुनः शुरू गराउन कूटनीतिक प्रयास जारी। र एसिसी प्रिमियर कप उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य। प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यूक्यासलको पहिलो जित। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
5: ए नानी हो, थाहा पायौ कि पाएनौ, आज त रोधी घरमा दुर्गा घालको रमाइलो साँझ जम्का भेट छ रे नि, जानी होइन?
6: लगे त जानी हो, लानी हो।
5: किन नलानु? लौ आऊ है, आऊ सालीजो भाकामा यसो रमाइलो गरौ।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: सामाजिक सञ्जाल जी छ्यानले जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0-33-85।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865-17-350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865-17-350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625-63-715 र 9841-12-0740।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113527, 0635650

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्ग्री खोल्सी, दमौली।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायौ?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
5: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 72, 97 4 52 82 0 0 0।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट हैना URL चेक लना आछ्याव घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9806673344
6: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
7: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
6: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
7: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
6: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694036 9805141437
7: ब्यास 3 प्रशासन चोक दमौली
8: दमौलिया FM 94.2 समुदाय

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदियौ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: फुले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै डमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट डमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9556234434।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059-49-80 र 98-29-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि।
1: सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली।
0: प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेस्ट खुलेको छ नि। अनि नि फुल्दै, त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

0: आफूले पनि सँगै लिएर पठाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: खै यार आफै प्लान बनाउँछ आफै लेटाउँछ भने
1: एकछिन त हो नि म्यान आइहाल्छु नि ओ यार साँच्ची स्पाइटली आज मलाई कस्तो देखाएछ म्यान
0: दामी देखाएछ यार
1: थ्याङ्क्स म्यान अब त स्योर सरोजलाई मनपर्छ नि है
0: लुगा राम्रो हो अरे के गर्नु मान्छे मन पराउनु पऱ्यो नि
2: मान्छे त म मन पराउँछु के गरे वस्तै गर्दैन
3: म बुझ्छु र
1: त्यस्तो नभन्नु म्यान मलाई मन पराउँछ के मलाई थाहा छ
0: अँ त्यस्तै भन्दै गर होइन कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ अनि त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है
3: आएर हेर
4: ए के छ म्यान
0: कति लेट गरे यार
4: उसलाई कुरेर बसिरहेको थियो एकछिन भित्र जाने होइन
2: जम
5: आज कति राम्री देखेको यो आशुला

0: मायालु तिमी कता छौ, मलाई सुन्ने बित्तिकै यो गीत साह्रै मन परेको, मुखमै झुन्डेको मेरो। यस्तो गीत चाहिँ कमै मात्र बन्छ होइन, गीतको बोल नै मिठो हुनुपर्छ। भिडियो चाहिँ के हुन्छ भने यो स्तरको भिडियो कसैले पनि बनाउँदैन मैले देखेको अनुसारले, अहिलेसम्म मैले काम गरेको अनुसारले। मैले फिल्म गरेको र भिडियो गरेको मलाई केही फरक छैन अहिले।
1: हामीले मेहनत चाहिँ 100% गरेको छौँ। मुभी जतिकै खर्च भएछ अनि मुभीभन्दा कम छैन यो सङ्ग। सरोजीले भन्नुभयो कि एक चाहिँ गीत छ, यसले अलग गरौँ यार, नर्मलभन्दै अलग गरौँ भनेर भन्नुभयो। मैले भने ठिक छ, हामी सेट बनाऊ, यस्तो यस्तो कन्सेप्ट गरौँ। उहाँले भने हुन्छ, राम्रो छ भनेर भने यसमै सपोर्ट हो सबैको। अगर मैले चाहेर पनि यो हुनुपर्छ भन्ने चाहिँ हुँदैन नि त, सम्पूर्ण टिम मिल्न छ भने त प्रोडक्सनबाट, डाइरेक्सनबाट, सबै टिमबाट एउटा टिम मिल्नुपर्छ।
2: पहिला गरेको भन्दा अलिक फरक तरिकाले, मेरो प्रविधि उयो कोरस त्यही छ, सेट त्यही छ, मुभी तरिकाको सबै छ, तर यति फरक छ कि यसको सेट फरक छ। किनभने सेट बनाएर पनि म्युजिक भिडियो गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ मैले यो अलिकति फरक तरिकाले पानी सानी पारेर सेट बनाएर काम गरेको छु। विशेष यसमा एकदम अनि राजु आर्टलाई पनि मलाई एकदमै धन्यवाद दिन चाहन्छु, किनकि उहाँको मेहनत, उहाँले गर्नुभएको समय, उहाँले गर्नुभएको यो चिजले गर्दाखेरि पनि मलाई जहाँसम्म लाग्छ यो गीत पनि राम्रो हुन्छ होला।
3: अलिकति पहिलाभन्दा चाहिँ धेरै फरक शैलीमा म आफूलाई पनि एकदमै एक्साइटेड छु होइन यो प्रोजेक्टमा चाहिँ। त्यही भएर विक्रम दाइसँग कुरो हुँदाखेरि अब तपाईँको जस यो ताल कन्सेप्ट एकदमै मलाई एकदमै रमाइलो लागेको छ, सरोजल दाईलाई पनि एकदम मन पऱ्यो भन्नुभएको थियो। त्यो माथि अब यो प्रोजेक्टमा अब सञ्जय दाई जस्तो अब एकदमै दामी क्यामराम्यान पनि हुनुहुन्छ, सो अब सबैसँग अब ठुलो एउटा प्रोजेक्ट अब हिस्सा हुन पाउँदा त हामीलाई एकदम खुसी लाग्छ। सो त्यही हो, सबैजनालाई थ्याङ्क यू सो मच।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदाय

आज बिहान थप 183 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बिहान 11 बजेसम्म नेपाली सेनाका हेलिकप्टरबाट टिमुरे, थोन्चे र आकुबेसी क्षेत्रबाट चार चिनिया सहित जम्मा 183 जनाको उद्धार गरिएको छ। रसुवाको भोटे कोशीमा आएको बाढ़ीमा परेर 259 जनाको शव चितवनमा भेटिएको छ। नारायणी नदीको किनाराबाट सुरक्षाकर्मीले 259 शव संकलन गरेका छन्। तीमध्ये 9 शवको मात्रै शनाखत भएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमालाले जानकारी दिनुभयो। प्रहरीका 2 असही सहित 9 पहिचान खुलेको छ। चितवनमा भेटिएका 96 शव गाडेर व्यवस्थापन गरिएको छ। भोटेकोशीमा आएको बाढ़ीले 3 जिल्लाका 16 विद्यालयमा क्षति पुगेको छ भने 238 विद्यार्थी र 13 शिक्षक सम्पर्कविहीन भएको खबर छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्राप्त प्रारम्भिक विवरणमा 3 जिल्लाका 16 विद्यालयमा क्षति पुगेको छ। ती विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी 251 जना सम्पर्कविहीन भएको तथ्याङ्क आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले लिएको प्रारम्भिक विवरण अनुसार रसुवाका 4, नुवाकोटका 8, धादिङका 4 विद्यालयमा पूर्ण र आंशिक र सामान्य क्षति पुगेको छ। रसुवाको उत्तर गया र गोसाईकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, धादिङको गल्छी गाउँपालिका र नीलकण्ठ नगरपालिकाका विद्यालयमा क्षति पुगेको छ। ती स्थानीय तहका अधिकांश विद्यालय बगाएको छ। केहीमा कक्षा कोठामा लेदो, बालुवा र माटोले पुरिएको मन्त्रालयले जनाएको छ। रसुवाका 4 विद्यालय पूर्ण रूपमा नै क्षति भएका छन्। नुवाकोटका 4 विद्यालयमा पूर्ण र 4 आंशिक क्षति पुगेको छ। धादिङको 1 विद्यालयमा पूर्ण क्षति भएको छ भने 3 आंशिक क्षति पुगेको छ। नेपाल विद्युत प्राधिकरणले त्रिशुली 3A आयोजनाको सुरुङमा फँसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले भित्र हावा पठाउन 5 ड्रिल पुवाल बनाएको छ। हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास भइरहेको सांसद तथा सुरुङ विज्ञ श्री राम नेउपानेले जानकारी दिनुभएको छ। सुरुङ विज्ञ नेउपानेले उद्धार क्षेत्रमै बसेर यो प्रक्रियाको नेतृत्व गरिरहनु भएको छ। चिनिया सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरिसकेको छ। आइतबार आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिका वडा नम्बर 4 चिरौदी खोलाको छेउमा रहेका 4 घर बगाएको छ। गल्छी गाउँपालिका वडा नम्बर 4 चिरौदी खोलाको छेउमा गल्छी गाउँपालिका 6 धादिङका वडाध्यक्ष दीपक कुमार कार्कीका कार्कीले दिनुभएको जानकारी अनुसार ती घर बगाएको हो। यस्तै त्रिशुली नदीमा आएको आजको बाढ़ीले चरौदीमा रहेको झोलुङ्गे पुल बगाएको छ। त्रिशुली नदीमा आएको ठूलो बाढ़ीले गोर्खाको गण्डकी गाउँपालिका

0: श्री चितवनतर्फबाट पृथ्वी राजमार्गतर्फ गुण्ने सवारी साधनलाई सुरक्षित स्थानमा रोकिएको चितवनका प्रहरी नायब उपरीक्षक सुभाष भट्टले जानकारी दिनुभयो। काठमाडौँबाट गएका सवारी साधन पनि बीचमै रोकिएका छन्। नदीको बहाव बढ्दै गएपछि सड़कको केही भाग कटानमा परेको छ। आज बिहानबाट सड़क भाँसिएर यातायात सञ्चालन गर्न नसकिने अवस्था बनेको छ। राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ, धादिङ, चितवन तथा पूर्व पश्चिमतर्फ आवत जावत गर्ने सवारी साधन प्रभावित भएका प्रहरीका अनुसार सड़कको अवस्था तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने खालको छैन। सड़क भाँसिएपछि सड़क विभागले मोगलिन काठमाडौँ सड़क खण्डमा पर्ने कृष्णभीरमा भाँसिएको सड़कको प्राविधिक अध्ययन पनि थालेको छ। धादिङ, बेनीघाट, रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा नदीले सड़क कटान गर्दा भाँसिएको छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार आज प्राविधिक पुगेर सो क्षेत्रको अध्ययन गर्नेछन्। सोही टोलीले दिने सुझावका आधारमा सड़क पुनः शुरू गर्ने काम थालिने भएको छ। यसैगरी राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरूद्ध भएपछि अहिले अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। धादिङ, बेनीघाट, रोराङ गाउँपालिका स्थित कृष्णभीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मोगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीचमा आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने वैकल्पिक मार्गको तयारी थालेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चीनबाट 50 टन राहत सामग्री बोकेका दुई ठूला चिनिया विमान काठमाडौँ आइपुगेका छन्। काठमाडौँ स्थित चिनिया दूतावासका अनुसार ती विमान आज बिहान 7 बजे आपतकालीन राहत सामग्री लिएर आएका हुन्। ती विमानहरू चेदुङ साउलिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्। विमानमा 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ र उद्धार सामग्री पनि आजै आएका छन्। यस्तै अहिलेसम्म सबैभन्दा बढ़ी नगद सहयोग गरेको संयुक्त अरब इमिरेट्स युएले थप 80 टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। भोटेको सिबाडीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमा अहिलेसम्म युए सबैभन्दा अग्रपंक्तिमा छ। युएले 10 मिलियन अमेरिकी डलर करिब 1.5 अरब रूपियाँ नगद सहयोग गरेको छ। युए सरकारले पठाएको 80 टन राहत सामग्री सरकारले बुझेको छ। नेपाल चीन सीमा क्षेत्रमा गएको पहिरोपछि बनेको ताल 14 वटा फुटबल मैदान जति फराकिलो रहेको चिनिया संचार माध्यमले जानकारी दिएको छ। चिनिया सरकारी टेलिभिजन सीजीटीएनले यस्तो सूचना दिएको हो। सीजीटीएनका अनुसार एनएङ ग्रुपको अगस्त 29 सम्म गरेको अनुगमनमा यस्तो तथ्याङ्क बाहिर आएको छ। पहिरोले थुनेर बनेको तालको क्षेत्रफल करिब 1,00,000 वर्ग मिटर रहेको छ, जुन लगभग 14 वटा मानक फुटबल मैदान बराबर हो। यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको को एनएङ ग्रुपको तथ्याङ्कलाई उद्धृत गर्दै सो टिभीले जनाएको छ। यसैबीच दोस्रो बाँध ताल 2 पनि पहिचान भएको छ, जुन उक्त स्थानभन्दा करिब 5 किलोमिटर माथिल्लो तटीय क्षेत्रमा छ। भदौ 10 को भीषण बाढ़ीपछि चिनिया पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ। रसुवाको भोटेकसी नदीमा आएको बाढ़ीपछिको खोज उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार

0: प्राधिकरणले विस्थान सैटेलाइट फोन उपलब्ध गराएको छ। विपद प्रभावित क्षेत्रमा संचार सेवा अवरूद्ध हुँदा उद्धार र समन्वयमा कठिनाई भएपछि सूचना प्रवाहलाई सहज र निरन्तर राख्न ती सैटेलाइट फोन उपलब्ध गराइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उपलब्ध गराइएका सैटेलाइट फोनहरूमध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा तत्काल प्रयोग हुने गरी पठाइएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक विद्युतको व्यवस्था गरिएको छ। भदौ 10 मा आएको बाढ़ीले राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा अहिले पनि प्रभावित भइरहेको छ। प्रभावित क्षेत्रमा अत्यावश्यक सार्वजनिक सेवाहरू सञ्चालनमा सहजता ल्याउन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन शुरू गरेको छ। स्वास्थ्य चौकी विद्यालय पालिका तथा ओडा कार्यालय लगायत नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा 2 किलोवाट पीक क्षमताका सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य अगाडि बढ़ाएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी धन्दा चलाउने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले विज्ञप्ति जारी गर्दै गोकुल गंगा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिएको जनाएको हो। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि सरकारले जारी गरेको उद्धार कोषमा आफूले 1,20,000 रूपियाँ जम्मा गरेको भन्दै कार्कीले कृत्रिम बौद्धिकताको प्रयोग गरी नक्कली भौचर तथा स्टेटमेन्ट तयार पारेका थिए। उक्त नक्कली स्टेटमेन्टसँगै आफ्नै व्यक्तिगत क्यूआर कोड राखेर सामाजिक सञ्जालमा पोस्ट गरी सर्वसाधारणबाट रकम संकलन गर्ने प्रयास गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भदौ 10 को बाढीबाट चीनतर्फ 104 जना नेपाली बेपत्ता भएको चिनिया पक्षले जनाएको छ। सीमा क्षेत्रको केरुङ नाका बाढीले छोप्दा हालसम्म चीनतर्फ 16 जनाको ज्यान गएको पुष्टि भएको छ। उद्धार कार्यमा खटिएका अधिकारीले आज दिएको जानकारी अनुसार सो क्षेत्रबाट अझै 546 जना हराइरहेका छन्। त्यसमध्ये 261 जना विदेशी छन्। 261 विदेशी मध्ये 104 जना नेपाली भएको चिनिया अधिकारीको भनाइरहेको छ। यस्तै गरी नेपाल स्थित चिनिया दूतावासले नेपाली पक्ष संघको समन्वयमा उद्धार कार्य चलिरहेको जनाएको छ। बाढीपछि नेपालतर्फ फँसेका 94 जना चिनिया नागरिकलाई उद्धार गरेर चीन फर्काइएको दूतावासलाई उद्धार गर्दै चिनिया सरकारी संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। विपदको छोटो समयमै दूतावासले आपतकालीन प्रतिक्रिया संयन्त्रलाई सक्रिय बनाएको र प्रभावित क्षेत्रमा चिनिया व्यवसायी तथा नागरिकसँग सम्पर्क प्रयास गरेको दूतावासले जनाएको हो। अब खेलकुद। तेस्रो संस्करणको एसएससी प्रिमियर आइतबारदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोलीमध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ र नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले क्रिकेट एसोसिएशन अफ नेपाल क्यानबाट प्राप्त हुने एक महिनाको पारिश्रमिक 1,50,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने जानकारी दिएका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोटेकोशी विपत्तिको पाँचौं दिन आज पनि खोज तथा उद्धार कार्य जारी। आज मात्रै टिमुरे, धुन्चे र हाकुबेसी क्षेत्रबाट थप 183 जनाको उद्धार। मृत्यु हुनेको संख्या 752 पुग्यो। चितवनमा भेटिएका मध्ये 9 शवको मात्रै शनाखत। तिर्सुलीका जलविद्युत आयोजनामा उद्धार तीव्र। उपकरण हेलिकप्टर मार्फत लगिँदै चिनिया सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपालमा। सुरुङमा हावा पठाउन 5 पोवाल बनाइयो। आजै अवस्था पत्ता लगाउने तयारी। तिर्सुलीमा आज बिहान आएको बाढीले गल्छीमा 4 घर र चरौतीमा रहेको झोलुङ्गे पुल बगायो। कृष्णभीरमा सड़क भाँसिँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा ठप्प। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि वैकल्पिक मार्गबाट इन्धन र अत्यावश्यक सामग्री ल्याइँदै। केरुङमा हराइरहेका 546 मध्ये 104 जना नेपाली रहेको चीनद्वारा जानकारी। हालसम्म चीनतर्फ 16 जनाको ज्यान गएको पुष्टि। नेपालबाट उद्धार गरेर 94 जना चिनियालाई चीन फर्काइयो। र एसिसी प्रिमियर आइतबारदेखि मलेसियामा शुरू हुँदै उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य। कप्तान सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने। हवस्त, अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805315332। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0565367115 र 9841120740।
3: नाइन्टी फोर पॉइंट टू द मौली एफएम, समुदाय को आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 0

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59। मोबाइल नम्बर 9803-80-384, 9846-37-39।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058800700,
1: 9846040304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: घरमा
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर्स सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
0: सम्पर्क 9846 41 633, 9817 15 089, 9864 63 85।
2: दमौली FM 94.2 समुदायको

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ घमला चाहियो रे केही घरायसी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
1: 98560 43 234।
4: 94.2 दमौली FM, समुदायको आवाज।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
1: 98560 43 234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083-80384, 98436-39031।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780, 9814852518 र 9865315332।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाइ, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाइ, मोबाइलमा टिपिहाल्नुहोस्
0: त। भन त भन।
1: 98569437।
0: फेरि एकपटक भन त।
1: 98569437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरु स्तरमा विश्वास, सेवामा सफल।

साइला सल्लाह घरे माइली र काइलीलाई पनि खबर गर्दियो भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानुपर्छ। हिउँ परेर तलबाट सामान आएन रे।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9864603385।
2: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।

0: World Link festivity offer. Our pound host 1 वर्ष को 200 Mbps internet and net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV sets of box मात्र रु 1200 प्रति महीना में सर्तहरु लागू होने छन्। छिटो बने गई World Link।
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059549080 र 98295017 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा,

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router, Nokia Beacon 1.1 mesh router और net TV set-top box. मात्र रूप 12 से प्रति महीना में. सर्तहरू लागू होने चं. छिटो बने गई Willing.
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमोली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयाकी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्दै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 25।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाउ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 0 58 00 700,
0: 98 4 60 40 300।

0: बहिनी कहाँ लागो
1: गर्जन
0: लाग्नु भएको
2: हजुर हो नि
0: समय खराब छ रात पनि लागिसक्यो उजेल नहुँदै हिँड्नु हुँदैन बरु रतन नाच्न है
1: हुन्छ हुन्छ ल जाउँ जाउँ जाउँ

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 0 58 00 700,
0: 98 460 40 300।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै हुन्छ।

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले गोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधन गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढा सम्बन्ध चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढो टाढो जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच बनायौँ।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अलि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको पहिला मन्दिरकै गरिन्छ। हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहीँ हामीले चाहिँ यसको कार्यक्रम गर्ने
0: अक्षय कोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्दादातालाई यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्दादाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ र बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षय कोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ गरेको।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिरबाट चाहिँ खोलो आएको छ, बिचमा मन्दिर छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा केही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ तर चन्दादाताहरूले अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला। हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ। र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन्, अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेका छन्। काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ।
0: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको होइन ल म राखेकै छ यो मनै गर्छु। महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्दादाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन। अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ। प्रचार प्रसार पनि केही कमी गरिएको छैन। छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत। अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त, तर यो वर्षाको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि, केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलि कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ।
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सिडिओ साहबलाई नै हामीले एउटा पत्र दिएको छ, हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ। त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ। हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ। यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटिएको छ।
0: 10 वटै पालिकाहरू
1: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यतातिर गइएको छैन, अलिक टाढा त होइन, हामी यता आगो भैरेनीसँगसम्म यता चाहिँ थरपुसम्म त्यहाँसम्म पुगिएको छ। हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ। उसलाई नगरपा प्रमुखलाई प्लस वडाध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
1: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ। 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ। 10 बजे टाइम छ हाम्रो, त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभामा क्वार्टर्समा आएर चाहिँ परिणत हुन्छौँ। कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनाले आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् त्यसमा र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजेबाट कार्यक्रम सुरु हुन्छ। 7 बजेबाट

0: तिन गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ, यो कस्तो कार्यक्रम हो
1: यो? तिन गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्षीबक्षी भनेर बढाएका छन्, उहाँहरूले चाहिँ कस्तो विषयबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरू उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले पनि गर्ने, हामीले गर्ने होइन, यो चाहिँ गुरुजीहरूबाटै गराउने हो। यसबाट
0: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
1: सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिच बिचमा चाहिँ अब वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ, त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ।
0: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथा वाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
1: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
0: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, चौरासी पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
1: यो समय भनेको 7 बजेबाट 10 बजी बिहानको समयको,
0: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
1: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गर्नु पाउनुहुन्छ, चौरासी पूजा लाउन सक्नुहुन्छ, हरेक त्यहाँ यहाँ तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
0: 7 बजेदेखि
1: बेलुका बिहान 10 बजीसम्म
0: हरेक दिन
1: त्यही समय त्यसैको लागि राखेको।
0: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
1: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो,
0: खसाल्ने
1: 400 माथिको रसिद काट्ने,
0: रसिद 400
1: माथि सबैलाई रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 माथिकोलाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
0: नाम वाचन गरिन्छ
1: उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 माथिको मापदण्डको चाहिँ उहाँहरू चाहिँ सम्मान गरिन्छ, उहाँलाई 5000 माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ अनि 10000 माथिको एकजनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15000 माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखिन्छ त्यो शिलालेखमा अब जति भन्छ त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 माथिको इच्छाएका 2-3 व्यक्तिको चाहिँ
0: शिलालेखमा
1: नाम लेखिन्छ 50000 माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ 75 माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
0: ल्याउनु
1: मन्दिरसम्म
0: ल्याउनु
1: महायज्ञसम्म ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसँग ल्याउने चाहिँ उ छ अनि 1,00,000 माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर त्यहाँ के थप्यो अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ बनाइन्छ फोटो फ्रेम बनाएर दिन्छ 1,25,000 माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने त सबै सम्मान

0: सकिसकेछन् त्यो भइसकेछ अझ त्योभन्दा के सम्मान गर्छ विशिष्ट सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझ विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार गरिन्छ।
1: स्थानीय आमा समूहको सभ्यतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
0: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
1: सङ्घ
0: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ, होइन कोही अब उसमा पनि हुनुहुन्छ, के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के अरे खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस् कष्ट नहोस् कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखिएको छ र उहाँहरूले पनि राम्रै भूमिका गरेका हुन्।
1: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
0: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
1: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
0: हाइवेसँगै जोडिएको
1: किन भन्दाखेरि हाइवेमा मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
0: जान सक्ने अवस्था पनि छ र अनि फेरि के छ आवाज जावाजको लागि सजिलो छ त्यसमा, होइन अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि
1: त्यहाँ
0: अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा छिर्कने स्वर भनेर चाहिँ नाम राखिएको छ। त्यो छिर्कने स्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कर्ण भनेको टुक्रा, कपालको टुक्रा खसेको भएर त्यहाँ छिर कर्ण स्वर छिर्कण हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भन्छ छिर्कनेश्वर भनेर चाहिँ पहिलेदेखि चाहिँ छिर्कनेश्वर भएको हुनाले यसलाई छिर्कनेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउन पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानीको पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
1: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
0: मन्दिर त धेरै ठुलोमा छैन, चार आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको, होइन त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवन गरेको थियो अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रतबन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ यी गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामीले त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
1: महायज्ञमा तनहुँबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ, बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
0: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई हामीले
1: सबै
0: व्यवस्था मिलाएर हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ, व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
0: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
1: सबै सहज छ,
0: सहजै गरिरहेछ हामी, किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लगाएर बनाइएको छ अलिअलि त्यहाँ. हामीले त्यो बाँसहरूको चाहिँ अलि धेरै काटो गरिरहेछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ. अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज साइड आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्ने छ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ. र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरीबन भइसक्यो,
1: 80%
0: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ.
1: स्थानीय जनप्रतिनिधि, व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ.
0: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई. जनप्रतिनिधिहरूलाई हामीले अनुगमन समितिमा त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ. र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागि परेकै छ.
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
0: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट पनि पत्रिकाहरू पनि निकालिएकै छन्, र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
1: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ,
0: प्रत्यक्ष प्रचार पनि हुन्छ त्यहाँ. त्यहाँ हामीले चाहिँ जोडिसकेका छौँ, आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ, र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ.
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
0: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि. अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न सकिँदैन, धार्मिक पनि हो हामी. अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हामीलाई चाहिँ आवश्यक छ, पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो मूल कर्तव्य नै हो. हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ.
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने, सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ, र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ. हामीले युट्युबहरूमा पनि हालिदिएको छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ, र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ. यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ, र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीले मलाई आशा लागेको छ.
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ. जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
0: एकदमै सहयोगको अपेक्षा गरिरहेको छ. जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि, आफ्नो गाउँठाउँको लागि, विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ. कतिपयले अब हामी के गर्ने, खोइ हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने हामीले, कसकोलाई कसको नाममा, व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो. हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ, र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि त्योमा पठाए पनि हामीलाई चाहिँ
1: बिल काटेर
0: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ, यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ.
1: अन्त्यमा दमौली एफएम का श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुनु म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ
1: फेसबुकमा
0: फेसबुकमा युट्युबमा टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ। र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
0: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
0: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
1: हस् हस्
0: नमस्कार।

0: डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655-63-715 र 98-41-12-07-40।

0: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856 27319।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कारले दमौली तनाव।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.
2: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
3: ल दाइ पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
2: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
3: फुल्दै पनि हाम्रै ब्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
2: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
3: बरु छिटै जानुहोस् दाइ, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
2: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
3: छ नि दाइ, मोबाइलमा टिपिहाल्नुहोस्
2: त। भन त भन।
3: 98 560 79 437।
2: फेरि एकपटक भन त।
3: 98 560 79 437।
4: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस ब्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्तोष।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840100061, 9806673344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
7: 9556343234।
1: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9014852518 र 9065153332।

0: 38
1: व्यास तीन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदाय को आवाज।

0: मलाई थाहा छ तिमीले उहाँलाई पनि मन पराउँछौ, तर उहाँ त मेरो भइसक्नु भयो नि त। सो मैले चाहिँ तिमीलाई यस्तो राम्रो पर्फेक्ट केटा खोजिदिएको छु कि तिमीलाई पनि त गीत गाउन मन पर्छ होइन र? उहाँ पनि सिङ्गर नै हो, फोटो हेर त एकचोटि कस्तो हुनुहुन्छ।
1: राम्रो हुनुहुन्छ
0: साँच्ची।
1: अँ
0: तिम्रो लागि है त।
1: अँ
0: अनि नेपाल जानु पर्छ ल।
2: ओके, बी ह्याप्पी।
3: हेलो गर्ल्स, सब ठीक छ नि? हो ओके, अब जानुपर्छ ल, जाम।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9856342034।
6: 94.2 दमौली FM, समुदायको आवाज।
7: मेसना डिजिटल प्रस्तुत गर्दछ।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9817150898, 9464603385।
2: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9865315332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेस्ट खुलेको छ नि। अनि नि फुल्दै, त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई, मोबाइलमा टिपिहाल्नुहोस्
0: त, भन
1: 98 560 79 437।
0: फेरि एकपटक भन त,
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास, सेवामा

0: हो कान्छा, यहाँ आइज त।
1: हजुर दाजी।
0: लाइज यहाँ बस।
1: होइन, के भयो दाजी?
0: एउटा कुरो छ के, हामीलाई बन्दीपुरी साइलीले कौरा नचल्नको लागि निम्तो गरेको छ के।
1: हो दाजी।
0: हो नि, अनि त्यो बन्दीपुरी साइली छ नि, लास्टै चुहाक छ यार।
1: साइली मात्र होला दाजी, कान्छी भन्ने चुहाक छ नि।
0: ए हो र?
1: हो नि दाजी।
0: तिमीलाई सबै थाहा रहेछ त।
1: अलिअलि थाहा भइहाल्छ नि दाजी।
0: यता सुन न, कसै भए मगरको नुहारले उहाँहरूले
1: मगरको दाजी भ्याली उहाँहरूले नि
0: जम्माको नुहारले
1: जम्माको उहाँले दाजी
0: ए एउटा कर स्याक्नु
1: भयो
0: ल दाजु ल नुहाएर ल ल ल।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
7: मोबाइल नम्बर 9816-64-63-88,
8: 9560-43-234।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
0: दाजुभाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
0: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
0: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 9803880384, 9846-37-39-31।
7: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740।
10: चाहिने
8: दमौली एफएम 94.2 समुदायको आवाज।
10: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
11: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
10: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
12: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
10: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
12: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
10: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
12: 98 58 00 700,
10: 98 460 40 344।
8: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज।

0: 94.2 The Mouli FM समुदाय को आवाज
1: मेरो त बहिनी को बिहे आटियो लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्याच 2 गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
1: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
4: दाजु भाइको के को गफ गफ हुँदैछ
1: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
4: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9046739410

0: आत्मा भतिजले पठाएको अन्तिम म्यासेज अझै सुरक्षित छ। महाराजगंज स्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब 7-8 वर्षका बालक कहिले पोस्टर समाउथे, कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिस्ते। उनी बाढीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए। पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन्। अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए। त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मनमा कटक्क खाने दृश्य थियो। सार्वजनिक बिदाको दिन भएकाले अस्पतालको ओपिडी बन्द थियो, तर अस्पताल परिसरमा मानिसको भीड थियो। उनीहरू उपचारका लागि होइन, बाढीले छुटाएका आफन्तको खोजीमा आएका थिए। कसैको काख रितिएको थियो, कसैको सिन्दूर हराएको थियो, कसैले बुढेसकालको सहारा गुमाएका थिए। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्विर नियालिरहेका थिए। कसैको नजर परिचित अनुहार खोज्दै थियो भने कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँसिरहेका थिए। बाढीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो। बाढीमा ज्यान गुमाएकाहरूका शव शवगृहमा राखिएका थिए। तीमध्ये पहिचान हुन नसकेका शवको तस्विर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो। आफन्तहरू ती तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए। त्यही भिडमा थिए रौतहटको वृन्दावन दुईका विष्णु दयाल पटेल र उनका भाइहरू। उनी आफ्ना 28 वर्षीय भतिज गौरव कुमार राउतको खोजीमा पुगेका थिए। गौरव 10 भदौमा रसोवामा आएको बाढीपछि बेपत्ता छन्। उनी अप्पर त्रिशुली 216 जलविद्युत आयोजनामा सर्वे इन्स्पेक्टरका रूपमा कार्यरत थिए। अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे त कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे। आँखामा आँसु टिल्पिलाइरहेको थियो। मोबाइलमा गौरवले व्हाट्सएप मार्फत पठाएको म्यासेज सुरक्षित थियो। पटक पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन। त्यो म्यासेज नै गौरवको परिवारसँगको अन्तिम सम्पर्क बनेको छ। गौरवलाई बाढी आउँदैछ भन्ने सूचनाहरू भन्दा पहिले नै थाहा हुन्थ्यो। उनको काम नै आयोजना स्थलमा जोखिमको सूचना दिनुपर्ने थियो। बाढीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे। आफ्ना माथतका कर्मचारी र कामदारलाई व्हाट्सएप मार्फत सूचना पठाउँथे। भोटेकोसीमा 10 गते बिहान बाढी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए। उनले अप्पर त्रिशुलीका कर्मचारी र कामदारलाई जानकारी गराए। कार्यालयमा प्रत्यक्ष पुगेर र व्हाट्सएप मार्फत पनि सचेत गराएका थिए। यसरी बाढी आउँदा गौरवले आयोजना स्थलमा खतराको साइरन बजाएका थिए। उनका कार्यालयका साथीहरूले परिवारलाई बताए अनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठा कोठामा पुगेका थिए। बाढी आएको केही सेकेन्डमै पहाड़को भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए, तर अरूलाई बचाउन दौड़िएका गौरव भने त्यसपछि सम्पर्कविहीन छन्। त्यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ। भतिजलाई पहिले नै बाढी आएको जानकारी थियो, त्यसैले उनी जोगिनु पर्ने हो। उनले भनेका छन् कतै जंगलमा घाइते अवस्थामा पुग्छन् कि उनले प्रश्न गरेका छन्। आशा र डरबीच अस्पताल पुगेका पटेलले पहिचान नभएका शवका तस्विर पनि हेरे। 1-2 होइन, सयौं तस्विर हेरेका छन्। हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए, तर अहिलेसम्म कुनै शवलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन्। अन्तिम म्यासेजपछि मौन छ मोबाइल, टिचिङको भित्तामा खोजिँदै आफन्त शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अन्नपूर्ण पोस्टमा कोषमा सहायताको थुप्रो, पीड़ित भने भोकभोकै शीर्षकमा खबर छापिएको छ। भोटेकोशी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 3,24,92,00,000 रूपियाँ संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब भन्दा बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन। जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोकभोकै बस्नु परिरहेको व्यथा सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटको भरमा उद्धार कार्यमा रात दिन खटिरहेका छन्। सड़क मार्ग अवरूद्ध हुँदा राहत वितरण हुन सकेको छैन। अक्सिजन दिन नपाउँदा दुईजना घाइतेको ज्यान गुमाउन बाध्य भए। अझै नदीका किनारमा लासहरू थुप्रिएका छन्। हामीले निरन्तर प्रशासनसँग आवाज उठाइरहेका छौं। कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले भन्नुभएको छ। उता आमा छोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, राहतका लागि तत्काल बिस्कुट र चाउचाउ बाँडिरहेका छौं। सड़क सञ्जाल त परको कुरा, मान्छे हिँड्ने सामान्य बाटो पनि छैन। खोलाले बगाएर ल्याएका शवहरू यत्र तत्र फैलिएका छन्, जुन गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ। बेलकोटगढ़ी नगरपालिका नुवाकोटका उपमेयर शिवप्रसाद दाहाल भन्नुहुन्छ, स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएसम्म काम गरिरहेको छ, तर संघीय सरकार भने सुगम ठाउँमा पुगेर फर्कियो, सब व्यवस्थापनमा पनि एकचोटि मात्र उठाइएको छ, बाँकी सब उठाउनका लागि कुनै पनि कदम चालिएको छैन र प्रशासन सम्पर्कमा आएको छैन, अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
0: विपदमा उद्धार र जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकायबीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन् न विज्ञ प्रविधिहरू नै छन्। प्राधिकरणसँग विज्ञ नहुँदा विपदका बेला साधन स्रोत र विज्ञ बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ। अहिले मात्र होइन, यसअघि पनि विपदका बेला प्राधिकरणले आफ्ना डेडिकेटेड र विज्ञहरू कहिल्यै परिचालन गरेन। यति बेला सरकारले खोज र उद्धारका लागि भारत र चीनबाट विज्ञ तथा साधन मगाएको छ। भारत चीनबाट आएका विज्ञ र प्राविधिक शनिबारदेखि बाढीपछि विभिन्न सुरुङमा थुनिएका भनिएका मानिसको खोज तथा उद्धारमा जुटिएका छन्। एक वर्ष अघि प्राधिकरणसँग एकजना मात्र विज्ञ थिए। भूगर्भविदका रूपमा गंगालाल तुलाधारलाई विज्ञका रूपमा प्राधिकरणमा नियुक्त गरिएको थियो। उनको कार्यकाल सकिएको एक वर्ष पूरा भएको छ। एक वर्ष यता प्राधिकरणसँग एकजना पनि विज्ञ छैन। प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठले बताएका छन्। प्राधिकरणलाई चालू आर्थिक वर्ष 2083-84 लागि 20 करोड़ रुपियाँ बजेट विनियोजन गरिएको छ। यो बजेट अपर्याप्त छ भने बजेट कर्मचारीको तलब र नियमित कार्यक्रम गर्नमै सकिन्छ, प्राधिकरणका अर्का एक कर्मचारीको भनाइ छ। तर सिनियर डिभिजन इन्जिनियर श्रेष्ठ प्राधिकरणले आफ्नो काम गरिरहेको बताउँछन्। उद्धारमा न साधन न विज्ञ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: गोर्खापत्रले पीड़ितको सहारा होल्डिङ सेन्टर शीर्षकमा खबर छापेको छ। नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटीकोशी नदीमा आएको बाढ़ीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्रज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। मानवीय क्षति नभए पनि बाढ़ीले उहाँको घर र सम्पूर्ण सामान बगाएको छ। तैपनि उहाँ अहिले शिविरको बसाई र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ। नेपाली भन्नुहुन्छ, शिविरमा उपलब्ध गराइएको खाना खाजा र स्थानप्रति पूर्ण सन्तुष्ट छु। बाढ़ीले घर बगाएको पीड़ा त छँदैछ, तर यो मायालु वातावरणले पीड़ालाई थोरै भए पनि बिर्साइदिएको छ। दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्य कर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधि पनि उपलब्ध गराइएको छ।
0: त्रिशुलीमा आएको बाढ़ीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो जाँदा मुगलिन हुँदै काठमाडौँ आउने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाएका छन्।